0: छोटी सी तमीज बांधी है। सबसे पहले तो आपको वजारत मिली, बल्कि वजारतें मिली, एक तो गैर मुल्की होने के नाते, दूसरा पार्टी होने के नाते आपको वजारतें मिली, और वजारतें भी आपको मजबूत मिली, आप खुद क्या कहेंगे?
1: जी राय साहब, बिल्कुल आप दुरुस्त फरमा रहे हैं। ये बड़ा एक लंबा प्रोसेस था, इस दफा रूटीन से कुछ हट के इस बार काफी टाइम लगा जो है ना वो गवर्नमेंट बनने में। तो क्या कहते हैं कि बिल आखिर खुदा ने किया कि गवर्नमेंट बन गई। और जिस तरह आप अभी कह रहे हैं कि इसमें चार पार्टीज जो हैं, जिसमें मेरी पार्टी भी शामिल है, रेडिकल विंसा, तो चार पार्टीज ने मिलकर ये गवर्नमेंट बनाई है। तो चूंकि एक एक लार्ज नंबर्स की जो जरूरत थी वो नहीं बन पा रहे थे, तो इस वजह से चार जो पार्टीज हैं वो गवर्नमेंट में है, सोशल डेमोक्रेट के अलावा उसमें एसएफ है, उसके अलावा मुदगाड़ा ने है, उसके अलावा गरीखेल है। ये चार जो पार्टीज हैं इन्होंने मिलकर गवर्नमेंट बनाई है। तो इसके साथ जो है दो दूसरी पार्टीज हैं उनको जो स्टेट पछड़ी या कहते हैं हम जो उनको जो सपोर्ट कर रही हैं गवर्नमेंट को, तो उनमें इनलिस्टन है, अल्टरनेटिव है, तो वो भी गवर्नमेंट का साथ दे रही हैं। तो ये मिला के ये जो नंबर्स बनते हैं ये तकरीबन 82 की जो है ना वो मेंबर्स हैं फरके छेंग के, जिन्होंने मिलके ये जो है ना जो इस गवर्नमेंट के पीछे खड़े हैं। तो उसमें जो बिल्कुल हमारी पार्टी को भी, गरीखेल विंसका को भी जो है ना वो तीन मिनिस्ट्रीज जो हैं वो मिली हैं। उसमें हमारे पास जो हैं वो हमारे जो फोरमैन हैं पाची के मार्च इन ले को, उनके पास अवैश जो है वो उनकी मिनिस्ट्री है। तो हमारी जो समीगा नवाह हैं, नेस फोरमैन भी हैं पाची में, उनके पास है खलीमा एनर्जी ऑफिस यूनिट्स मिनिस्टर हैं वो। तो सीनियर स्टाम्पे जो हैं वो भी हमारी सीनियर लीडर हैं, उनके पास कुलछुगा मिनिस्ट्री है, कल्चरल मिनिस्ट्री। तो ये बिल्कुल बड़ी अच्छी खुशाइन बात है कि ये मिल मिला के जो अंडरस्टैंडिंग के साथ एक जो फार्मूला तय पाया है। तो जिन पार्टियों ने इस गवर्नमेंट में शमूलियत इख्तियार की है, तो मैं समझता हूँ कि ये एक खुशाइन बात है कि ये ऐसी पार्टीज गवर्नमेंट में साथ बैठी हैं जो मिल के जो है ना वो एक एजेंडा जिन्होंने दिया है, एक बेसिक प्रोग्राम भी इन पार्टीज ने दिया है, जो फाइनलिंग हुई है आप जिस तरह भी कह रहे थे। तो ये तकरीबन 68-70 के करीब दिन का ये जो सारा प्रोसेस था, फाइनलिंग थी, ये सारी डिस्कशंस थी, तो उसमें सारा कुछ ये तय ही होता रहा है, बात होती रही है। इसमें सिर्फ ये नहीं होता लेना क्या देना क्या है, इसमें काम करने की बातें होती हैं कि काम क्या करना है, कैसे करना है, किन चीजों को करना मुमकिन है, किन चीजों को करना मुमकिन नहीं है। तो बेसिकली जब कोई भी गवर्नमेंट बनती है तो मुश्किल होता है, क्योंकि हर पार्टी अपना अपना मंशूर रखती होती है, अपना अपना एजेंडे के तहत उन्होंने वोट लिए होते हैं। तो फिर हर पार्टी की ये कोशिश होती है कि किसी न किसी तरह वो भी अपने लिए कुछ वो ले सके, अपने वोटर्स के लिए, अपने सपोर्टर्स के लिए, जिस बेस पे, जिस जो है ना मैनिफेस्टो पे वो वोट लेकर आए हैं। तो इसलिए वो फाइनलिंग जो है ना वो इतनी आसान नहीं होती कि कुछ फिर लेना पड़ता है, कुछ देना पड़ता है, कुछ इस तरह करके सारी बातें। अब कुछ बातें जिस तरह बेशक इन लिस्ट है वो जो है ना वो डायरेक्ट इस तरह गवर्नमेंट में शामिल नहीं है, लेकिन उन्होंने भी कुछ अपनी बातें जो उनके फेवर में थी उन्होंने वो भी शामिल हो गई हैं। दूसरी पार्टीज भी बेशक जी थी, लेकिन ये फॉर एग्जांपल ये कार्टिस चैनले का जो है ये बेसिकली इन लिस्टन का था कि वो चाहते थे कि इसको शामिल किया जाए, तो इसको भी शामिल किया गया है। तो इसके अलावा जो बाकी रिलीफ मिलने जा रहे हैं तो ये खुशाइन बात है, क्योंकि जो भी इस तरह की सडनली चेंज आती है ना, देखे ना ये बहुत नई चीज है। आप सब आपके सुनने वाले भी माशाल्लाह जानते हैं ये जो कार्टिस चैनल है ये एक बहुत बड़ा रिलीफ है अवाम के लिए, लेकिन इसको अगर समझा कुछ इस तरह इंटरप्रेट किया जाए कि ये अभी से साहब को कार्टिस मिलना शुरू हो जाएगा, तो ऐसा भी नहीं है। तो इसमें टाइम लगता है और इसमें शुरू में अभी जो उसकी डिटेल सामने आएगी तो फिर ही कुछ कहा जा सकेगा, लेकिन इसको इसको तकरीबन 10 साल लगेंगे ये पूरा जो है ना वो इसको काटे सोते हुए, जो शुरू में फोकस जो जिन ग्रुप्स पे है, जिनमें फंक्शनिस्ट हैं, जिनमें वो और भी जो कम आमदनी वाले लोग हैं या इस तरह के लोगों को प्रायोरिटीज दी जाएंगी, उनको फ्री किया जाएगा या और भी, तो आहिस्ता आहिस्ता एक ये मैं
0: डेफिनेट
1: समझता
0: ये
1: हूँ एक
0: प्रोसेस जो है चलता रहेगा। लेकिन समेरा नवा की बात करते हैं तो वो सियासी जो है अफगान पनाह गजीन थी, ये खुद यहाँ पैदा हुई, उनके वालदैन उन्होंने जो है सियासी पनाह के लिए लिया था, और
1: जी
0: ये
1: जी
0: जो इन्होंने सियासत की, ये जो नौजवानों की तंजीम होती है उसमें शामिल रहीं, बहुत सारे काम किए, और दो गालबन 2019 में डनमार्क की पार्लियामेंट की रुकन बनी, और अब ये बनी है पार्लियामेंट की मेंबर बनी, और साथ ही जो है वजारत भी इनको मिल गई है। तो हमारी आबादी जो है वो 40,000 के करीब है। तो अब हमारा इस पिछले इलेक्शन में जो है हालिया इलेक्शन हुए हैं पार्लियामेंट में, तो कोई भी हमारा कैंडिडेट जो है वो पार्लियामेंट का उम्मीदवार नहीं बन सका। क्या वजह क्या है, ना इत्तेफाकी है या कोई हमें तजर्बा नहीं है?
1: राय साहब, उसमें मैं समझता हूँ कि शायद अभी तक भी हम सब मिलके बसियत जो है ना, एक शहरी एज ए डेनिश शहरी इतने स्पाकून वाले शहरी, और जो बच्चे हमारे यहाँ पे जो हैं वो फ्यूटा वॉक्स हुए हैं, तो मैं समझता हूँ हम सब मिल के ना कोई इस तरह की अवेयरनेस या एजुकेट नहीं कर पाए हैं, कोई ऐसा माहौल हम क्रिएट नहीं कर पाए हैं कि जो वोट की अफादियत है, वोट का जो असल मकसद है, या हम उसको उसको लोगों के जहनों में जो है ना वो उजागर नहीं कर सके, लोगों को उस तरफ ला नहीं सके। खास तौर पे अगर बात हम करते हैं कि जिस जो जो नंबर्स आप अभी बता रहे हैं कि अगर सिर्फ अपने पाकिस्तानियों की बात की जाए, तो ये नंबर्स तो भाई साहब पुराने भी हैं, और ये वो लोग हैं जो जो आए थे 60s में 70s में, ये जो लोग आए थे, लेकिन माशाल्लाह अब हमारे बच्चे जो हैं वो यहाँ पे वो उनकी उतैन से भी है, सारा कुछ सिस्टम भी समझते हैं, तो हम उनकी रेशियो भी जो है ना वो वोट कास्ट करने की, चाहे आप अभी देखे ना ये दोनों इलेक्शन ऊपर नीचे या के पीछे वोट शॉर्ट डिस्टेंस पे हुए हैं, जो हमारा कम्युनल वेल हुआ था वो नवंबर में हुआ था पिछले साल, तो उसके 4 महीने बाद ही ये फलके छिंग का वेल मार्च में हो गया है, तो आप उनकी अगर रेशियो दोनों इलेक्शंस की देखें तो जो हमारे इथनिक्स हैं, जो इनवानता जो हम जो हमारे लोग हैं, हमारी रेशियो राय साहब ना होने के बराबर है, 35 से 40% इज नथिंग, ये कुछ भी नहीं है ना। तो इसमें अगर अगर हमारे दूसरे जो जो यहाँ पे लोग हैं सारे, अगर 80% तक भी अगर वोट कास्ट होते हैं, उससे बाव भी हुए हैं, तो लेकिन अगर हम यहाँ 35 पे ही बैठे रहेंगे या हम लोगों को मोबिलाइज नहीं कर पाएंगे, लोगों को एजुकेट इस बारे में नहीं कर पाएंगे, अवेयरनेस नहीं दे पाएंगे, लोगों को बाहर नहीं निकाल पाएंगे, तो ये डेमोक्रेटिक प्रोसेस जो होता है इसमें जरूरी है कि हर शहरी जो है वो अपना वोट का जो हक है वो इस्तेमाल करे, तो उसमें वो अपनी राय देता है, फिर वो अपना बताता है मैं मुझे क्या पसंद है क्या नहीं है। तो जिस तरह ये दूसरे अपने आप देख सकते हैं दाएं बाजू की जमाते हैं जो जो फॉरनर मुखालफ जमाते हैं, जिनका वो एक्सट्रीम एजेंडा है, वो सोच है सारी, तो कुछ इलाकों में उनकी जो है वो वोट बैंक उनका बड़ा है, तो अब हमारे इधर विस्तार में ले लें, इनका इनका 6% इनका जो है ना डीएफ का उनका वोट बैंक इधर ज्यादा हुआ है, तो एक तरफ तो अगर हम अपने आप को ले लें तो हम रुके हुए हैं या रिवर्स गियर में हैं, तो अगर अगर हम इस तरह रिवर्स में रहेंगे और जो आप अपनी ओपिनियन नहीं दोगे तो दूसरे लोग आपके खिलाफ ओपिनियन दे के अपना एक वोट बैंक ऊपर ले जाएंगे, आपके खिलाफ इस्तेमाल करेंगे, उसको पार्लियामेंट में इस्तेमाल करेंगे, कानून साजी में इस्तेमाल करेंगे, तो आप अपनी आवाज घर बैठ के सोफे पे बैठे रहेंगे, आपकी आवाज बाहर नहीं निकलेगी, तो आपके मसाइल या आपकी जो आपकी जो बात है वो तो नहीं सुनी जाएगी ना।
0: ये बात आपकी बिल्कुल दुरुस्त है कि वोट नहीं डालेंगे तो फिर बात तो कोई नहीं सुनेगा, लेकिन बरादरीज़म के भी शोर पड़ता है, इस पर भी बातचीत चलती रहती है। लेकिन बरादरीज़म तो अपनी जगह बरकरार है, वो बरकरार रहेगी, इसमें कोई दो राय नहीं है, लेकिन वोट देते वक्त जो है वो काबिलियत को देखा जाता है, پارٹی کو دیکھا جاتا ہے کہ اس کا تعلق کس پارٹی سے ہے، اس کے کس منشور پہ، کس پہ وہ بندہ جو ہے یا بندی الیکشن لڑ رہی ہے. آپ دیکھیں اس سے پہلے جو ہے مانو شرین جو کہ بھارتی پنجاب میں پیدا ہوئے اور اپنے والدین کے ساتھ یہاں آئے، اس کے بعد وہ ممبر بھی بنے، ریڈیکیل ونسٹا سے وہ وزیر بھی بنے، اور اس کے بعد وہ پارٹی جو ہے وہ 2002 میں غالباً جو ہے وہ سٹی کونسلر بھی رہے. 2011 سے 2015 تک ڈنمارک کی پارلیمنٹ کے رکن بھی رہے، مختلف وزارتوں کی ذمہ داریاں بھی سنبھالی، جن میں مثال کے طور پر چرچ ہے، شمالی تعاون ہے، بچوں اور انضمام کے متعلق وزارتیں شامل تھیں. تو بعد میں انہوں نے 2016 میں جو ہے وہ ریڈیکیل ونسٹا چھوڑ کر آلٹرنیٹو پارٹی کو شائن کر لیا. 2021 میں سوشل ڈیموکریٹ سے وابستہ ہوئے اور 2022 میں وہ فعال سیاست سے علیحدگی اختیار کر لی. تو یہ بھی کوئی بڑا افسانہ ہی لگتا ہے.
1: بس دیکھیں نا، کچھ جو کینڈیڈیٹس ہیں ان کا ایک اپنا ان کا ایک طریقہ ہے سیاست کرنے کا، ہر ایک کا اپنا. تو وہ آپ کا ووٹر کہاں پہ ہے، آپ نے اپنا ووٹ بینک کہاں سے جنریٹ کرنا ہے. تو دیکھیں نا، ووٹ تو ہر ایک کا برابر ہے نا، اس کو اس میں یہ تو کاؤنٹ نہیں نا باکس میں ہوگا کہ یہ فلانے گروپ کا ووٹ ہے، فلانی نیشنل کمیونٹی کا ہے، اس کا بیک گراؤنڈ. تو جب وہ بیل باکس میں ووٹ جاتا ہے تو اس کی ویلیو تو ایک برابر ہے نا. تو وہ اگر ووٹ جنریٹ کوئی کر پاتا ہے، جدھر سے بھی کر پاتا ہے، تو اپنے آپ کو کینڈیڈیٹ ایز اے کینڈیڈیٹ، ہمارے کینڈیڈیٹ کھڑے تھے لیکن ہماری کمیونٹی جو ہے جس کو بھی اگر پسند کرتی ہے، لیکن ووٹ بینک تو اتنا موجود ہے نا کہ ہم جو ہے نا وہ آرام سے 2-3 کینڈیڈیٹ جو ہے نا وہ ان کو ووٹ پڑ سکتا تھا اگر لوگ ووٹ ڈالتے تو.
0: یہ آپ کی بات بالکل درست ہے. دوسری بات یہ ہے کہ کیا ہم جو پالیٹکس میں آتے ہیں پاور گیم کے لیے آتے ہیں، یا پاور لینا چاہتے ہیں، یا کوئی ہم نظریات کے طور پر آتے ہیں، کہ یا صرف اس پارٹی میں جاتے ہیں جہاں ہمیں جو ہے وہ جیت مل جائے، ووٹ تھوڑے لینے پڑتے ہیں باقی دو پارٹیوں کی نسبت.
1: یہ بھی آپ بخوبی جانتے ہیں کہ یہ دونوں سوچیں پائی جاتی ہیں. تو بالکل ایسا میں خود بھی ایسا سمجھتا ہوں کہ پاور پالیٹکس کے لیے بھی ہماری بیسیکلی جو ہمارے ہاں بھی ایسے ہی ہوتا ہے. ہماری ایشین جو سیاست ہے ہمارے ادھر کنٹریز میں جو ہے وہاں پہ بھی پاور پالیٹکس ہی کھیلی جاتی ہے. تو یہاں پہ بھی اگر کوئی کینڈیڈیٹ ایسا سوچتا ہے کہ وہ اس پارٹی کو جوائن کرے جس کا آلریڈی ووٹ بینک ہے، تو ایسی سوچ دیکھنے میں آئی ہے پہلے کہ کچھ لوگ سوچتے ہیں کہ شاید مجھے تو فائدہ ہو جائے گا. لیکن میں رائے صاحب اپنی بات کروں گا، میں ذاتی طور پہ اس بات کے خلاف ہوں کہ آپ اپنے ذاتی انٹرسٹ کے لیے آپ باقی جو اپنی کمیونٹی جتنے بھی لوگ ہیں، جتنے بھی آپ کے ووٹرز ہیں، کوئی بھی آپ کا ووٹر ہو سکتا ہے، یہ کوئی اپنی جو ان کو آپ اس بنیاد پہ آپ کو ڈچ نہیں کرنا چاہیے کہ آپ صرف جو ہے نا کہ آپ سوچیں کہ مجھے پاور میں پارٹی کیسے جو ہے نا وہ، یا ایک بڑی پارٹی میں کیسے. تو پارٹی کا بڑا یا چھوٹا ہونا یہ تو آپ کی سوچ پہ ہے نا کہ آپ کس پارٹی کو کس بنیاد پہ جو ہے نا وہ جوائن کر رہے ہیں. اور آپ وہاں پہ رہ کے اگر آپ کی سوچ اس پارٹی کے قریب ہے، آپ وہاں سے کچھ بات کر سکتے ہیں، آپ کی بات سنی جائے گی، تو تب تو بات سمجھ آتی ہے. لیکن اگر یہ سوچا جائے کہ وہ پارٹی بڑی ہے، ان کی پاور ہے، وہ پاور میں آتے ہیں، ایسا ہوتا ہے، تو آپ کی آواز سنی نہیں جائے گی. یا آپ اپنا کم سے کم دیکھیں نا، کوئی کام ہوتا ہے یا نہیں ہوتا، لیکن آپ کی پارٹی جو آپ کے نظریات کے قریب ہو، آپ کے ووٹرز کے قریب ہو، آپ کی سوچ کے قریب ہو، تو وہ جب آپ بات کبھی نہ کبھی موقع وقت آئے گا جہاں پہ جو ہے نا وہ آواز سنی جائے گی، آپ اپنے موقف پہ کام رہیں گے، تو کبھی نہ کبھی وہ ضرور کچھ اس کا فائدہ ہو سکتا ہے.
0: تو سب آپ دیکھیں کہ کبھی سیاست کا محور جو تھا غیر ملکیوں کا، وہ کوپن ہیگن کمیونز ہوتی تھی، نعرے برو ہوتے تھے، اس طرح ساتھ ساتھ چیزیں چلتی رہتی تھیں، کیونکہ یہ سارے نعرے برو فیڈرس یہ سارے کمونے آپ ساتھ ساتھ جڑے ہوئے ہیں، بارڈر بنے ہوئے ہیں. لیکن اب جو سیاست کا مرکز جو ہے وہ بنتا جا رہا ہے پاکستانیوں کا جو ہے وہ البسرون جو کمیون بنتی جا رہی ہے، جس میں ممبرز بھی بنے، اور اس کے بعد پچھلے دنوں البسرون میں ایک بہت بڑا मेला हुआ जिसमें 16 से ऊपर या 18 के करीब दूसरे ममालिक के एम्बेसडर्स तशरीफ लाए, पावरफुल मुल्कों के एम्बेसडर भी तशरीफ लाए और अच्छी खासी लोगों की तादाद थी। इसमें बड़ा नाम हुआ, बड़ा अप्रिशिएट किया गया सफ़ीर मोहतरम को। दूसरी तरफ जिन्होंने, जिस तंजीम ने या जिन्होंने अलब्रसलून के लोगों ने ये फंक्शन करवाया, उन्होंने भी बड़ा जो है उनका भी बड़ा नाम हुआ, वो भी मुबारकबाद के मुस्तक हैं। तो जो सब अच्छे काम जो हैं वो बोलते हैं।
1: जी राय साहब बिल्कुल, हमें उसमें होना चाहिए। देखे ना, कुछ काम होते हैं बंदा, अब मैंने उसमें, मैं भी उसमें जितना मुझसे हो सका था मैंने भी तावन किया था उसमें।
0: मैं जो छोटी बहुत ही मालूमात है, बहुत ज्यादा तावन किया आपने।
1: तो जी, तो इस तरह मैं कुछ, मुझे इस तरह नहीं चाहिए कि मैं उसमें अपना मेरा चर्चा हो कि मैं भी शामिल हूँ या ये वो। जो अच्छा काम है उसके लिए मेरे तो दरवाजे खुले हैं, मैं तो उसको जो भी करना चाहेगा, जो भी मुझसे हो सकता है, मेरी पहुंच में है, मेरी अप्रोच में है, तो मैं इंशाल्लाह मैं हाजिर हूँ। इस तरह के प्रोग्राम बिल्कुल आपने बजा फरमाया कि उसमें एम्बेसी ऑफ पाकिस्तान इन्वॉल्व थी, उसमें उसमें हमने जो बाकी जो एम्बेसडर्स हैं वो भी देखे हैं, वो भी इन्वाइटेड थे, आए हैं, हमारा कल्चर उन्होंने देखा है, हमारा उन्होंने प्रोग्राम देखा है, तो यकीनन सब ने अप्रिशिएट किया है इसको, सब ने उसको जो है वो कहा है कि ये एक खुशाइंद बात है। तो इसमें ऐसे प्रोग्राम जो है वो कम्युनिटी के लिए, हम सब के लिए जो है ना, वो ऐसे प्रोग्राम होने चाहिए ताकि हमारा कल्चर भी, हमारा यूनिटी भी, और इस तरह की सारी चीजें जो है ना वो हम दूसरों को भी दिखा सके, उनको भी पता चले कि ये हम जो है ना वो सिर्फ ये जो नेगेटिव साइड दिखाई जाती है एक तरफ की वो नहीं है, हमारे पास ये सारी जो है ना वो, हमारा कल्चर अच्छा है, हमारी सोच अच्छी है, हमारा हम प्रोग्राम हम भी करते हैं, हम भी फेस्ट करते हैं, हम भी इंजॉय करते हैं, लेकिन उसमें तरीका का डिफरेंट हो सकता है।
0: जो साहब, जब से आप कम्यून के सिटी काउंसलर बने हैं तो ये तजुर्बा आपके लिए कैसा रहा, गो कि आपका पब्लिक के साथ पहले से डीलिंग चल रही है?
1: राय साहब अल्हम्दुलिल्लाह, जिस तरह हम बात कर रहे हैं कि पहले से ही जिस तरह जो जो भी बात होती है, तो जिस तरह मैं अभी 6 हुलविल में बैठा हुआ हूँ, तो उसमें जो जो भी बात होती है, अब मजीद जो है ना, अभी देखे ना ये जो फल्के छिंग का वेल बहुत जल्दी आ गया था, उसके अलावा ये जो हमारी कमून में मीटिंग्स होती हैं, उजवेल में मीटिंग्स होती हैं, तो उसमें काफी सारी वो चीजें भी पेंडिंग होती हैं। जब नया इलेक्शन होता है, नए लोग आते हैं, तो उसके बाद काफी पेंडिंग केसेस भी पड़े होते हैं जो पहले से वो देखने होते हैं उनको, तो काफी सारे केसेस अभी तक वही चल रहे थे जो पहले से ऑलरेडी जिन पे वो उजवेल में बात हो चुकी थी, अब या तो खोबी में उनको जो है ना वो अप्रूव करना है, तो फिर वो जाके कुछ नए केसेस भी हैं इस तरह। तो इंशाल्लाह अभी ये समर फेरी जो है वो स्टार्ट होने वाले हैं, तो उसके बाद भी जो प्रोसेस स्टार्ट होता है, तो जो जो भी कम्युनिटी में जहां पे भी किसी को मेरे जिम्मे कोई बात हो जो कम्युनिटी के लिए हो, अवाम के लिए हो, लोगों के लिए हो, बात आगे पहुंचानी हो, आगे करनी हो, तो काफी लोग रब्ता करते हैं, मिलते भी हैं। उसके अलावा भी इंशाल्लाह फ्यूचर में भी इरादा है कि लोगों के लिए कोई मजीद ऐसा एक प्लेटफॉर्म हो जहाँ पे लोग जो है ना वो इजीली जो है ना वो एक्सेस कर सकें, अप्रोच कर सकें। मैं तो पहले भी कभी भी इसमें कोई एडवर्टाइजमेंट या ऐसे किए बगैर ही, तो आईडीज के लोगों को, मैं तो किसी को अगर प्रॉब्लम हो तो मैं तो हमेशा से, जब से ये इलेक्शन नहीं भी लड़ा था, अगर किसी को नादरा के आईडी कार्ड में प्रॉब्लम है उसको फिल करने में, उसको अप्लाई करवाने में, उसको पासपोर्ट्स के इश्यूज हैं और नादरा सर्टिफिकेट्स के जो भी हैं, मैं लोगों को पहले भी असिस्ट करता रहा हूं। अल्हम्दुलिल्लाह कोई उसकी चार्जेस नहीं है, कोई फीस नहीं है, तो उसमें कोई पॉलिटिक्स नहीं थी या ये वो। एक वैसे मेरे जहन में जो बात होती है, अल्लाह ताला ने अगर बंदे को मौका दिया हो, बंदे के पास वक्त हो, बंदा कर सकता हो, तो मैं तो उसको जाती तौर पे एक इबादत समझ के लोगों के साथ तावन करना, उनके उनकी हेल्प करना, जिसको नहीं समझ आया वही आपको कॉल करेगा ना, तो अल्हम्दुलिल्लाह तो मैं तो हाजिर हूँ। अगर कुछ लोगों के हमारी सिस्टर्स का हो, लेडीज का हो, घर पे भी जाके लोगों को मैंने वो जो है वो सर्विस प्रोवाइड की है। अगर हमारी सिस्टर्स कोई हैं, वो किसी को प्रॉब्लम है, कोई किसी के फिंगर्स नहीं आ रहे थे, किसी की पिक्चर कैप्चर नहीं हो रही थी नादरा में, किसी की और आ रही थी, अंकल्स ने, बड़ों ने, जिसने भी रब्ता किया, तो कहाँ पे मिलना, कैसे करना है, तो मैं तो हमेशा कहता हूँ جس طرح آپ لوگوں کو سوٹ کرتا ہے, جیسے سوٹ کرتا ہے. آپ میرے پاس تشریف لے آئیں, ویلکم ہے. آپ کا اپنا جگہ ہے, گھر ہے, جو بھی ہے. تو اس طرح اگر کسی کو سوٹ کرتا ہے تو جو بھی ہو سکتا ہے, تو میں پہلے بھی کرتا ہوں, اگر آپ کے پروگرام کے طور سے کسی کو یہ نادرہ ان کے بارے میں اگر کوئی ہے تو ہم انشاءاللہ اس میں بھی کوآپریٹ کرتے ہیں. اس کی کوئی فیس نہیں ہے, کوئی اس کا, تو جو بھی ہم سے ہو سکتا ہے ہم اس کے لیے. اس کے علاوہ جو بھی آپ کے ذہن میں کوئی آئیڈیاز ہوں, کوئی بھی بات ہو, تو سب جو ہیں وہ ویلکم ہے.
0: جو سب اکثر سننے میں آتا تھا کہ جتنے یہ ہمارے سٹی کونسلرز بنتے ہیں الیکشن کے بعد جو ہے وہ غائب ہو جاتے ہیں, لیکن پچھلے دنوں ہم نے دیکھا ان کا آپس میں بڑا اتفاق ہے. ایک ایسا واقعہ تھا عمران محبوب کی جو ہیں وہ زوجہ محترمہ جو ہیں وہ ان کا انتقال ہو گیا تھا, تو نماز جنازہ بھی ہم نے دیکھا کہ ہمارے جتنے بھی سٹی کونسلر تھے وہاں موجود تھے, ریجن کے ممبر بھی موجود تھے, سابقہ موجودہ لوگ بھی جو وہاں موجود تھے. تو یہ بڑی اچھی بات ہے کہ یہ سارے جو اکٹھے ہوتے ہیں ایک جگہ پر, یہ اکٹھے ہو سکتے ہیں کسی نہ کسی شکل میں, بیٹھ سکتے ہیں, بات کر سکتے ہیں, دکھ سکھ بانٹ سکتے ہیں. لیکن یہ جو ہے نا آپ کا لوگوں کا اتفاق جب کمیونٹی کو نظر آئے گا تو یہ بہت پازیٹیو سائن جائے گا.
1: آف کورس ڈیفینیٹلی. دیکھیں نا یہ ایسی جو چیزیں ہیں, یہ تو اخلاقی طور پہ بھی جو ہے نا وہ ایک ذمہ داری بنتی ہے کہ ہم جو ہے نا ایک دوسرے کے دکھ سکھ میں جو ہے نا وہ برابر کے شریک ہونا. میں تو اس کو ایز اے فرض سمجھتا ہوں. تو جہاں
0: سب آپ نے ٹینیور گزارا, آپ نے دیکھا سفیر محترم یہ بڑے عوامی سے آدمی ہیں, سب کے ساتھ بات بھی کر سکتے ہیں, ہر بندہ وہاں اپروچ بھی کرتا ہے, تو پبلک کے کام بھی کرتے ہیں. یہ جو آپ کے البسرن میں جو کارنامہ, ظاہر ہے انہیں کی کوشش تھی, آپ کی ظاہر جماعت کی کوشش تو ہوتی ہے, لیکن سفراء جتنے بھی آئے ان کو دعوت دی گئی, وہاں تشریف لائے, تو ان کا ٹینیور جو ہمیں ملنے میں پتہ چلتا ہے کہ سارے لوگ ان کی بہت اچھی تعریف کرتے ہیں. آپ کو کون سی اچھی خوبی لگتی ہے؟
1: ویسے سے رائے صاحب, میں نے تو ریسنٹلی پچھلے دنوں اتفاق ہوا, ایک دو لوگوں کا کام تھا, انہوں نے مجھ سے کنٹیکٹ کیا تو میں نے ویسے سے ریکویسٹ کی, تو ان کا جو ایشوز تھے جو آ رہے تھے ان کو پاسپورٹس میں کچھ ایسے, تو ویسے نے تو میرے ساتھ تو انہوں نے ریکویسٹ پہ انہوں نے تعاون کیا اور الحمدللہ لوگوں کے کام ہوئے ہیں.
0: چلیں یہ بڑی اچھی سائن. آخر میں آپ نوجوانوں کو کیا کہیں گے؟
1: میں یہی کہوں گا,
0: خاص کر یہ جو ہماری پاکستانی سیاسی جماعتوں کی پالیٹکس ہے, اس کا یہاں کی سیاست پر اثر پڑ رہا ہے یا نہیں, یہ دونوں چیزیں ساتھ لے لیں.
1: پاکستانی پالیٹکس, رائے صاحب میں تو جب سے یہ بات ہوتی ہے میں تو ہمیشہ اس چیز کا ہی جو امیر رہا ہوں کہ یہاں پہ زیادہ فوکس ہمیں یہاں کی پالیٹکس کو کرنا ہوگا, نہ کہ ہم جو ہے نا وہ وہاں پہ وہاں کی جو لوکل سیاست ہے اس کو یہاں پہ جو ہے نا وہ زیادہ اس میں انگیج ہو جائیں. تو یہاں پہ جو لوگ ہیں آپ اپنے لوگوں کے ساتھ تعاون کریں, جو بھی ہے اپنے ووٹ کا, اپنے رائٹس کا, اپنی اس کا ضرور استعمال کریں, اور اپنی کمیونٹی میں سب کے ساتھ جو کسی سے اچھا ہو سکتا ہے, جو اچھے لوگ ہیں ان کو آپ انکرج کریں, ان کو آپ سپورٹ کریں, اور یہی ہمارا جو ایک پازیٹیو چہرہ ہے وہ سامنے آنا چاہیے. اور یہاں پہ ہمارے الحمدللہ یہاں پہ جتنی اپرچونیٹیز ہیں ان سے فائدہ اٹھاتے ہوئے ہمارے نئی جنریشن جو ہے وہ ہر فیلڈ میں آگے آئے, نہ کہ صرف ایک یا دو میں. جہاں جہاں پہ بھی کسی کو موقع ملتا ہے تو ایک تو ہم اپنا ایک اچھا امیج شو کریں, ہم اپنا ایک ہمارا جو ہے وہ پازیٹیویٹی نظر آنی چاہیے, لوگوں کو پتا ہو کہ ہم جو ہے نا وہ ایک اچھی جو ہے نا وہ اچھا اپنا رول پلے کر رہے ہیں سوسائٹی میں, اس معاشرے میں جس میں ہم رہ رہے ہیں. تو جب الیکشنز کی بات آتی ہے, وقت آتا ہے, تو میں تو سب سے یہی ریکویسٹ کروں گا کہ سب لوگ آگے بڑھیں اور اپنا جو ہے نا وہ اس سوسائٹی میں جب تک آپ اپنا ووٹ کا حق استعمال نہیں کریں گے آپ جو ہے نا وہ اپنی بات نہیں منوا سکیں گے. تو اس لیے بہت ضروری ہے کہ جب بھی ایسا کوئی موقع آتا ہے تو اس پہ ذہنی طور پہ ہم جو ہے نا وہ ایکٹیو رہیں اور تیار رہیں. باقی بھی جو ہمارے کلچرز آتے ہیں, عید کا آتا ہے, باقی جو آتے ہیں تو فیسٹیولز آتے ہیں, اب سمر میں بہت سارے فیسٹیولز ہو رہے ہیں, تو انجوائے کریں, سب اس میں شامل ہوں, ایک دوسرے کے ساتھ اچھا جو ہے وہ تعاون کر سکیں, ایک دوسرے کو مل کے مضبوط بنائیں. اسی سے ہم سب کی جو ہے نا وہ اس میں فائدہ بھی ہے, اس کنٹری میں بھی ہے. ہمارا اپنا ملک ہے, ہمارا اپنا گھر ہے, یہ اس کو مل کے ہم جو اس کی تعمیر کریں, مطلب تعمیر کے ساتھ ساتھ جو ہم پازیٹیو جو ہے اس میں کر سکتے ہیں وہ بالکل ہمیں کرنا چاہیے.
0: چوہے صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا.
1: جی آپ کا بہت شکریہ رائے صاحب, آپ نے مجھے موقع دیا کہ میں اپنی کمیونٹی سے اپنے لوگوں سے بات کر سکوں, تو आप सबको जो है ना वो ये बहुत बहुत शुक्रिया कि आप लोगों से बात करने का मौका मिला।
0: सामाई नाज़रीन, ये थे चौधरी मुजफ्फर अमरा साहब जो कि आपके साथ बराह रास्त बात कर रहे थे। सामाई नाज़रीन, उन्होंने जो कुछ कहा हमारा किसी से मुतफिक होना ज़रूरी नहीं है, लेकिन अगर कोई बात करना चाहता है, जवाब देना चाहता है, अपनी राय देना चाहता है, तो उसके लिए अदारा आपकी आवाज़ का टाइम हाजिर है।
2: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ 31/5/2026 کا پروگرام ہے۔ سامعین ناظرین، اس وقت ہمارے ساتھ ایک ایسی شخصیت جنہیں آپ ہر حوالے سے جانتے ہیں، اگر سیاست کے حوالے سے نام لیں تو وہ سیاست میں 28 سال ایکٹیو رہے، قاف لیگ کے صدر رہے۔ اگر آپ سوشل ورک کا نام لیں تو اس میں بھی بڑھ چڑھ کر حصہ لیں۔ کمیونٹی کے لیے بات کریں تو اس میں بھی بڑھ چڑھ کر حصہ لیتے ہیں۔ پاکستان امبیسی کا نام لیں تو سب سے صفحے اول میں کھڑے ہوتے ہیں۔ تو ہر وہ کام جو کمیونٹی کا ہوتا ہے، پاکستانیوں کا ہوتا ہے، اس میں بھرپور حصہ لیتے ہیں۔ میری مراد ہے چودھری شوکت صاحب، جو کہ مشہور بزنس مین اس وقت ہمارے ساتھ لائن پر موجود ہیں۔ چودھری صاحب، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں۔
2: جی السلام علیکم، بہت بہت شکریہ راجہ صاحب، اور آپ کا اور آپ کے چینل کا بہت بہت شکریہ، جو پاکستانی کمیونٹی کے مسائل اور ان کے جو بھی معاملات ہوتے ہیں ان کو اجاگر کرتے رہتے ہیں۔
1: چودھری صاحب شکریہ آپ کا۔ چودھری صاحب، یہ خبریں لگتی رہتی ہیں، پروگرام ہوتے رہتے ہیں، قومی تہوار ہوتے ہیں، پروگرام ہوتے ہیں، 28 مئی کے حوالے سے پروگرام ہوئے، ڈیفینیٹ آپ گئے بھی ہوں گے، سنا بھی ہوگا، اور یہ اچھی بات ہے، 28 مئی منانا چاہیے، خوشی کی بات ہے، کمیونٹی کو اکٹھا بھی ہونا چاہیے، یہ سب کا پروگرام ہوتا ہے۔ لیکن چوہدری صاحب، اس میں امبیسی نے، ہم نے دیکھا کہ ہمیشہ امبیسی ہر کسی کے ساتھ تعاون کرتی ہے، کوئی فرق نہیں رکھتے، اور ان کی اپنی مصروفیات بھی ہوتی ہیں، جہاں کوئی بلاتا ہے، کوئی سیاسی نہ ہو جو قومی لحاظ سے ہو، کسی نے 24 کو بنایا یوم تکبیر، کسی نے 28 کو بنایا، تو اگر اس کو سیاسی رنگ نہ دیا جائے تو ان جگہوں میں لوگ یہ جاتے رہتے ہیں۔ لیکن چھٹیاں بھی آپ کو پتا تھی، چھٹیوں میں لوگ حاضر بھی نہیں ہوتے، موجود بھی نہیں ہوتے، اس ملک میں بھی نہیں ہوتے۔ تو چوہدری صاحب، آپ نے بہت ساری باتیں سنی، ہم نے میڈیا میں پڑھی، تو خبریں ایسے آ رہی ہیں جیسے وہ، چونکہ آپ بھی ایک جماعت سے تعلق ہے، مسلم لیگ کاف نے بھی بائی کاٹ کیا، فلاں نے فلاں فلاں نے بھی کیا، ہم بائی کاٹ کریں گے، تو اس طرح کی خبریں آپ بھی دیکھتے رہتے ہیں، سنتے رہتے ہیں، ہم بھی سنتے رہتے ہیں، آپ کیا کہیں گے ایز اے سیاستدان اور بزنس مین؟
2: بسم اللہ الرحمن الرحیم، راجہ صاحب بہت شکریہ۔ راج صاحب، جیسے کہ آپ نے تھوڑا سا تفصیلی بتایا پاکستان امبیسی کے حوالے سے، میں سمجھتا ہوں پاکستان امبیسی ہمارا چھوٹا پاکستان ہے ڈنمارک میں، اور ماشاءاللہ جناب شعیب سرور صاحب جو ہمارے امبیسڈر ہے، وہ پورا امبیسی کاملہ اس وقت بہت ہی اچھا کام کرتا ہے، اور پوری کمیونٹی کے ساتھ ان کا تعاون ہوتا ہے۔ کوئی بھی کام ہو، کوئی بھی کہیں گیدرنگ ہو پاکستان کے حوالے سے، شعیب سرور صاحب ہمیشہ ٹائم دیتے ہیں، امبیسی ہمیشہ ٹائم دیتی ہے۔ اور آپ کو پتا ہے یہ جو ایشو بنا تھا، یہ قاف لیگ کے حوالے سے جو لکھا ہے، میرا اس گروپ کے ساتھ کوئی تعلق نہیں ہے، قاف لیگ کے گروپ کے ساتھ تعلق نہیں ہے یہ، اور میں سمجھتا ہوں کہ یہ کسی بندے کا فردن فیصلہ ہو سکتا ہے کہ بائیکاٹ کوئی کرے اپنا پاکستان امبیسی کا۔ میں بالکل ڈنکے کی چوٹ پہ پاکستان امبیسی کے ساتھ کھڑا ہوں، پاکستان امبیسی کے ساتھ رہوں گا ہمیشہ سے۔ پاکستان امبیسی ہمیشہ سے کمیونٹی کی آواز بنی ہے، کمیونٹی کے مسائل کو اجاگر کیا ہے، ان کے ساتھ ہوتے ہیں، اور جو بھی دن منائے، جو بھی کوئی ایسا کام ہو، جو بھی ایسا دن ہو، تو آپ اپروچ کریں شعیب سرور صاحب سے یا فرسٹ سیکرٹری ہے علی ستار صاحب سے، تو وہ ٹائم دیتے ہیں۔ یہ دن اس طرح بن گیا تھا کیونکہ عید کا دن تھا، عید کے دوسرے دن نون والوں نے پروگرام بنایا تھا۔ اس میں آپ کو پتا ہے کہ اپنے اپنے معاملات ہوتے ہیں، وہ یہ تو ہم چھوٹے سے اپنے گھر کنبے کی بات کرتے ہیں، وہ تو امبیسڈر ہیں، پورے پاکستان کے امبیسڈر ہیں، پورے پاکستان کی امبیسی ہے، اور پوری دنیا کے لیے وہ امبیسڈر ہے، پاکستان کے امبیسڈر جو ہے، تو ان کا اپنے بھی ٹائمنگ ہوتی ہے اپنا، ہو سکتا ہے ان کا شیڈول ٹائٹ ہو، ان کا کوئی اس طرح کا ہو، ان لوگوں کو چاہیے کوئی اور دن رکھ لیتے، عید کے دوسرے دن ہی انہوں نے رکھا۔ لیکن میں ان کی ان پہ بات نہیں کرتا، میں ایز اے امبیسی کے حوالے سے کرتا ہوں۔ امبیسی بہت اچھا کام کر رہی ہے، شعیب سرور صاحب بہت اچھا کام کر رہے ہیں، کمیونٹی کے ساتھ تعاون کرتے ہیں، اور یہ بالکل پروپوگنڈا ہو رہا ہے، بالکل اس کا ہم بالکل کمیونٹی ڈنمارک کی کوئی حصہ نہیں ہے، اور ہمیشہ سے پاکستان امبیسی نے کام اچھے طریقے سے کیا ہے، ہر مسئلے پہ کام کر رہے ہیں۔ اگر کوئی ایسی بات ہے، کسی کی ذاتی ہو سکتی ہے، لیکن اس کا پاکستانی کمیونٹی کے ساتھ کوئی تعلق نہیں ہے۔ اور جو خبریں بھی لگتی ہیں، خبار والوں کو بھی چاہیے کہ وہ اپنی تردید کیا کرے، اپنا دیکھیں اس طرح کی خبریں جو ہے نا، پہلے ان کو جو ہے نا پن پوائنٹ کر کے اس کے بعد یہ کرنی چاہیے۔ یہ بالکل اس کو ہم بالکل ایکسیپٹ نہیں کرتے، تو ہم پاکستان امبیسی کے ساتھ کھڑے ہیں، انشاءاللہ پاکستان امبیسی کے شانہ بشانہ رہیں گے، شعیب سرور کے ساتھ کھڑے ہیں، بہت اچھے انسان ہیں، बहुत अच्छे इंसान होने के बावजूद पाकिस्तानी कम्युनिटी के जो है ना अम्बेसडर जो है ना पाकिस्तान के, वो बहुत अच्छा काम कर रहे हैं, पाकिस्तान के लिए बहुत अच्छा काम कर रहे हैं, पाकिस्तान की इज्जत इस वक्त दुनिया कर रही है। तो हमें ये सोचना चाहिए कि हम इन त्योहारों पे, इन दिनों में या कोई इस तरह की बात जो होती है उस पे पाकिस्तान की या पाकिस्तान की इंसल्ट करने की कोशिश करते हैं, ये कभी हम बर्दाश्त नहीं करेंगे, ये बिल्कुल हम नहीं एक्सेप्ट करते। हम पाकिस्तान अम्बेसी के साथ हैं, बिल्कुल इंशाल्लाह पाकिस्तान अम्बेसी के साथ रहेंगे।
1: जो सब आपका मौकफ आ गया और आपने बड़े खुले अल्फाज में अपना मौकफ बयान किया और ये आपका राइट है। समय नाजरीन, ये जो प्रोग्राम होता है ये इंफॉर्मेशन के लिए होता है, तो जब भी कोई बात की जाए तो सोच समझ कर बात की जाए। यहाँ आज़ादी है बात करने की, बोलने की, लिखने की आज़ादी है। तो हम लोग जमहूरी हैं, जमहूरी बात जमहूरियत में बात होनी चाहिए, लेकिन मौके की मुनासिबत से बात होनी चाहिए। खाली प्रोपेगंडे की शक्ल में एक बयान दाग देना, उसकी कोई वैल्यू नहीं होती। जिस तरह चौधरी शौकत साहब फरमा रहे हैं, ये आपका हक है बात करना, हम किसी को रोकते नहीं है कि वो बात नहीं कर सकता, कोई भी बात करना चाहे तो उसको दिए, हमारा टाइम हाजिर है। चौधरी साहब आपने बड़ा ज़बरदस्त बयान दिया, मुल्की हालात पर थोड़ी सी बात कर ले। पाकिस्तान बड़ी अब तरक्की कर रहा है और चूंकि आप खुद बिजनेसमैन हैं, आपको पता है कि तरक्की हो रही है या नहीं हो रही। ये आप सारा कंस्ट्रक्शन का काम देखें, आपके खारियां गुजरात में आप देखें कितने तरक्याती काम हो रहे हैं। चौधरी शाफे साहब जो है बड़े काम कर रहे हैं, उनके भाई जो वजीर है हमारे ओवरसीज के, वो बड़े काम कर रहे हैं। और खबरें ये भी आ रही हैं कि वो 14 अगस्त को चौधरी सालक साहब भी आएंगे, और इन चीज़ों का डेफिनेट आपको भी पता होगा, आपको इलम में होगा, आपको इतमाद में लिए बगैर तो लीडर यहाँ नहीं आते।
2: राय साहब, जैसे आपने फरमाया कि पाकिस्तान के हवाले से माशाल्लाह पाकिस्तान तरक्की की राह पर गामजान है और बहुत तेजी से तरक्की कर रहा है पाकिस्तान, और पाकिस्तान की दुनिया में रिस्पेक्ट हो रही है। कुछ लोग होते हैं कि जो मनफी सोचते हैं, लेकिन पाकिस्तानी कम्युनिटी बहुत अच्छा सोचती है, पाकिस्तान के साथ है, इंशाल्लाह पाकिस्तान के साथ देगी। और पाकिस्तान गवर्नमेंट जो है ना अब बहुत अच्छे तरीके से चला रहे हैं पंजाब, अपने इलाके की, जैसे मेरे बात की आपने हमारे गुजरात की, तो जो है ना हमारे गुजरात में हमारे चौधरी बरादरान माशाल्लाह इतना अच्छा काम कर रहे हैं। वो पहले होता था कि करप्शन ये हो रहा है वो हो रहा है, कि कोई भी अपोजिशन लोग भी वो उनकी तारीफ कर रहे हैं, चौधरी शाफे साहब की, चौधरी सालक साहब की, कहते हैं कि बहुत शरीफ बाप के बेटे हैं, अच्छे हैं, हर बड़े अच्छे तरीके से मनज़म तरीके से ये पाकिस्तान की तरक्की के लिए और अपने ज़िले के अपने डिस्ट्रिक्ट के तरक्की के लिए के ये काम कर रहे हैं। सालक साहब माशाल्लाह बहुत अच्छे तरीके से ओवरसीज की नुमाइंदगी भी कर रहे हैं। देखिए, ये पहले कश्तियाँ डूबती थी और उन्होंने मुख्तलिफ मुल्कों में जाके दौरे करके उन्हें कहा कि हमें पैकेज दें ताकि हम लीगल तरीके से अपनी आवाम को भेजें और ताकि वो पाकिस्तान के लिए भी खिदमत करें और आप लोगों के मुल्क में जहां आते हैं वो भी लीगल तरीके से आके खिदमत करें। ये उन्होंने बहुत बड़ा किरदार अदा किया है। और अब जो प्रोपोगंडा पाकिस्तान का होता था कि ये दो नंबरी लोग भेजते हैं, इस तरह करते हैं, ये इनमें मेरे ख्याल में बहुत हद तक जो सालक साहब जब आए हैं तो उसके बाद ये काम खत्म हो गया है और मैं समझता हूँ ना होने के बराबर रह गया। तो बाकी भी अभी भी कोशिश कर रहे हैं कि जो कोई थोड़ा सा है वो भी खत्म होना चाहिए, लीगल तरीके से पाकिस्तानियों की रिस्पेक्ट होनी चाहिए, पाकिस्तान की रिस्पेक्ट होनी चाहिए। और चौधरी शाफे साहब जो है पंजाब में हमारे डिस्ट्रिक्ट में जो काम कर रहे हैं गुजरात के हवाले से, इतना अच्छा काम कर रहे हैं, इतने अच्छे तरीके से वो जो है डिस्ट्रिक्ट की नुमाइंदगी कर रहे हैं, अपने सूबे की नुमाइंदगी कर रहे हैं, तो मैं समझता ये बेमिसाल है और इसी तरीके से ये होना चाहिए। और इंशाल्लाह ये पाकिस्तान अभी रुकने वाला नहीं है, पाकिस्तान इस तरीके से तरक्की करेगा तेजी से कि पाकिस्तान में पूरी दुनिया की जो है ना पूरी दुनिया कहेगी कि पाकिस्तान एक ऐसा मुल्क है जिसने थोड़े से अरसे में पाकिस्तान का नाम रोशन कर दिया है। पाकिस्तान की क्यादत ने, चीफ मार्शल जो है ना हमारे हैं, वो फौज हमारी जो है अच्छा इस तरीके से किरदार अदा कर रही है, जो है ना दहशतगर्दों पे काबू पा रही है। उसके बाद ये देखे मुल्क के बारे जो जंग हो रही है, इतनी बड़ी जंग जो है ना रुकवाई है पाकिस्तान ने, ये छोटी सी बात नहीं है, ये पाकिस्तान का कुदरती, अल्लाह पाक ने इसकी रस्सी जो पकड़ी हुई है, अल्लाह पाक तरक्की दे रहा है पाकिस्तान को, अल्लाह पाक पाकिस्तान को तरक्की की रास्ते में गामजान इस तरीके से तेजी से जो कर रहा है कि अल्लाह पाक की पीछे जो है ना ये हमारी मदद है अल्लाह पाक की, जो इस तरीके से इतनी तेजी से चीफ मार्शल साहब जो है ना हाफज जो है और कुरान पाक हिफज किया हुआ है, इससे तरीके के अल्लाह पाक उनको और जिंदगी दे, इस तरीके से वो अच्छे पाकिस्तान के लिए काम कर रहे हैं, सियासी हवाले से वो खुद देख लें कि ये जो प्रोपोगंडे होते ही रहते हैं, लेकिन हम जो अब डेनमार्क में रहते हैं हम फील कर रहे हैं कि पाकिस्तान की एक रिस्पेक्ट दुनिया में हो रही है, हमारी भी हो रही है और पाकिस्तान की पूरी दुनिया में रिस्पेक्ट हो रही है कि पाकिस्तान भी एक मुल्क है जो कि पूरी दुनिया को अमन के रास्ते में गामजान कर सकता है। राज साहब,
1: चल साहब, आपका बहुत शुक्रिया, आपने बड़ा खूबसूरत पैगाम दिया, इंशाल्लाह आपसे राबता रहेगा।
2: जी बहुत शुक्रिया राज साहब, बहुत मेहरबानी, तो अल्लाह पाक आप सबको खुश रखे। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम। सामान नाज़रीन, ये थे चौधरी शौकत जो कि डेनमार्क के मशहूर बिजनेसमैन हैं। उन्होंने बातें की, दिल की बातें की और बड़ी खुलकर बात की, कोई लगी लिपटी बात नहीं की, एज ए पाकिस्तानी, एज ए सच्चा पाकिस्तानी उन्होंने अपने ज़मीर की बात की। सामान नाज़रीन, हमारा किसी मुतफिक होना ज़रूरी नहीं है, अगर कोई बात करना चाहता है, अपनी राय देना चाहता है, उसके लिए अदारा आपकी आवाज़ का टाइम हाजिर है।
3: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: दिल लगी भूल जाने पड़ेगी। सामने नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो हम सीरियस भी बात करते हैं, गपशप की शक्ल में भी बात करते हैं और बहुत सारी बातें होती हैं जो हमारे साथ लोकल रिलेटेड होती है। उन मौजूआत को हम लेते हैं, मेहमानों को तकलीफ़ देते हैं और हर कोई अपने अपने काम में मसरूफ़ होता है। छुट्टी का दिन होता है, मौसम भी बहुत अच्छा है, धूप निकलती है, धूप ख़त्म हो जाती है, बारिश होती है, बारिश ख़त्म हो जाती है, इलेक्शन आते हैं, इलेक्शन ख़त्म हो जाते हैं, फिर हुकूमतें बन जाती हैं, फिर वज़रा बन जाते हैं, फिर गैर मुल्की निसाद भी जो हैं वो डैनेज हैं वो भी वज़रा बन जाते हैं। लेकिन उसके बावजूद बड़ी कम्युनिटी के लोग जो हैं इतनी है, वोटें होने के बावजूद भी कोई पार्लियामेंट के मेंबर भी नहीं बन सकते। इन मौजूआत पर बात करने की कोशिश करेंगे। हमारे साथ इस वक्त मौजूद हैं शाहिद नसीम, जो कि डैनिश भी हैं, स्वीडिश भी हैं, इनके मुल्क में भी जो हैं वो इलेक्शन हो रहे हैं। गालिबन इनके मुल्क में इलेक्शन जो होते हैं सिटी काउंसिल के भी और डिस्ट्रिक्ट के भी, रीजन के मेरी मुराद है, और पार्लियामेंट में एक ही दिन होते हैं, गालिबन सितंबर में हो रहे हैं, ये भी जानने की कोशिश करेंगे। और यहाँ जो नाकामी के असबाब हैं कि यहाँ क्यों नहीं जीते, क्यों नहीं कोई पाकिस्तानी निसार डैनिश जो है वो इतनी वोटें लेकर पार्लियामेंट के मेम्बर बन सके, इन मौजूआत पर बात करेंगे चूँकि वो दोनों जगह रहते हैं। शायद एक बार फिर आपको अदर आपकी आवाज़ पर खुश आमदीद कहते हैं।
1: जी अदर साहब, शुक्रिया, और आपको भी अस्सलाम वालेकुम। ठंडा ठंडा मौसम है, कभी धूप निकल जाती है हल्की फुल्की, कभी बारिश हो जाती है, या स्कैंडिनेवियन का मौसम आपको पता है, कल से बारिश हो रही है, तो उसको भी एंजॉय करें। आप लोग सब दोस्त कर रहे होंगे, आज संडे है तो उम्मीद करते हैं कि आज इतनी बारिश
0: है, बादल भी आते हैं, धूप भी निकलती है, पत्ते सब्ज हो गए हैं। लेकिन अब जो सियासत की गहमा गहमी शुरू होगी, आपके मुल्क में भी इलेक्शन होने वाले हैं, तो पहले ये बात करते हैं कि ये जो इलेक्शन हुए पार्लियामेंट में, इसमें पाकिस्तानी निसाद कोई मेंबर नहीं बन चुका। समहरा नोवा जो है वो वजीर बन गई, तो उनके वालदैन भी जो फ्लूटा करके आए थे, उसने भी, लड़की ने जो बड़ी मेहनत की, पार्टी में मेहनत की और पार्टी का इलेक्शन भी जीता, और उसके बाद पार्टी ने उसको वज़ारत उज़्मा की पोस्ट भी दिलवा दी, आप क्या कहेंगे?
1: जी, सबसे पहले तो मैं कोई भी फॉरनर हो, खासकर जिनका तल्लुक एशिया से है, हमारे जो मुल्क हैं, हमारे हमसाये मुल्क हैं, अफगानिस्तान से सुमेरा नवाज या नवा जो औरत जीती है, उसको मुबारक पेश करता हूँ। मुबारकबाद की मुस्तक, एक गैर मुल्की का आना और फिर वजीर बनना, और वो भी इंसाफ की जो कुर्सी है जस्टिस, उसका वजीर बनना, तो ये बहुत बड़ी बात है। 86 गालिबन में देख रहा था विकिपीडिया में कि 86-87 में गालिबन उसके माँ बाप आए थे इधर 80 की दहाई में, और जब उधर कोई जंगें लगी हुई थी उनके सोवियत यूनियन के साथ, तो वो पैदाइश भी उसकी 88 की, 86-87 की है, अगर मैं गलत नहीं हूँ, आप लोग देख सकते हैं। तो उसके बाद देखें फिर उन्होंने की मेहनत, वो आगे आए। और दूसरी बात ये है कि मैंने जो चीज़ देखी है कि इन लोगों में, ये जो अफगानिस्तान के जो लोग हैं, ये दोस्त हैं हमारे, भाई हैं सब हमारा, किसी के साथ कोई ऐसा नहीं है इशू, ये सब हमारे दोस्त भाई हैं, और ये और हमारे हमसाया मुल्क भी है। तो मैंने ये देखा है कि इनमें बड़ा इत्तफाक है, गैर अगर किसी मुल्क में आ जाएं दियारे गैर में, ये सब ज्यादातर इनका इत्तफाक है, या छोटा छोटी मोटी चीजें चलती रहती हैं कम्युनिटी में, लेकिन इनका इत्तफाक है ये दूसरे मुल्कों में आके एक दूसरे के साथ इस तरह की हरकत नहीं करते जिस तरह हम लोग करते हैं, और मैं उसको मुबारकबाद दूंगा। तो दूसरा सवाल आपका था, हम पाकिस्तानी जो है, यही था कि हम जो खड़े हुए हैं वो तमाम के तमाम हार गए। ये मैंने लास्ट टाइम भी गालिबन 5-6 हफ्ते पहले की बात है, बल्कि ज्यादा हो गए हैं। मैं अपना एनालाइज करता हूँ, मुझे पता है कि क्यों मैंने किया है, सारा देखा है, मैंने जूम आउट भी किया है, जूम इन भी किया है, इनको करके देखा है पीछे जाके ये क्यों हारे हैं। इसकी बुनियादी वजह, जब आप अपनी सियासत कंपेन के अंदर देसी सियासत टच कर दो, मैं सीधी खुल के बोलना बात करूंगा, और देसी टच कर दो, और दूसरी बात, जब आप पब्लिक फिगर बनने जाओ ना, तो आपने तनकीद बर्दाश्त करनी है, जैसे डैनिश लोग करते हैं, मुस्करा के हंसकीन को, क्योंकि सियासत करना भी एक जो है ना, एक आर्ट है, एक झूठ के बगैर, शैतानियों के बगैर सियासत, क्योंकि उसमें ये आर्ट से मुराद मेरी है कि जब आपको कोई तनकीद करता है, कोई भी आम शहरी, आपने उसको मुस्कुरा के जवाब देना है तमीज के दायरे के अंदर रह के, ना कि आपने अपने चेहरे के तसरात गुस्से से बदल लेने हैं। लोग सब वाच कर रहे होते हैं, लोग आपकी पूरी बॉडी लैंग्वेज वाच कर रहे होते हैं, उस वक्त पता नहीं लगता किसी को। वो उसका फिर रिजल्ट आता है इलेक्शन वाले दिनों में। इधर यहाँ यूरोप में ऐसी है, ये सुलझी कौमें हैं, पढ़ी लिखी कौमें हैं, ये इंतजार करती हैं 4 साल। 4 साल कोई ज्यादा लंबा सर थोड़ी है, कोई 100 साल थोड़े हैं, 1000 साल थोड़े हैं। वो उसको छोड़ देते हैं उसके हाल पर, कहते हैं जी ले अपनी जिंदगी, तुम्हें अभी बताएंगे 4 साल बाद। तो भाई मेरे मेरे मेरी मेरी ही मुल्क के ये दोस्त है ना, भाई है सब, मैं भी तो देखें तनकीद ही कर रहा हूँ ना, तो इससे तनकीद से बंदा सीखता है। लेकिन हम लोग नहीं कुछ सीखे, नहीं सीखते। यानी कि 4 साल अब छोटा अरसा भी है बड़ा भी है, यानी कि सारे के सारे हार गए हैं यार। कोई ना कोई तो कहीं कोताही हुई है, तो वो कोताही मैं बता रहा हूँ बार बार आपको। एक आपका भाई दोस्त, मुखलस दोस्त, मुझे नहीं पता कि दूसरे आपको बताएंगे कि नहीं, आपने अंदर अपनी देसी सियासत टच कर दी थी। देसी सियासत से मुराद के पाकिस्तानी सियासत, पाकिस्तान की सियासत लदा है। जब आप यहाँ की सियासत कर रहे हैं, अपनी कंपेन चला रहे हैं, उसके अंदर आपने किसी दूसरी सियासी ग्रुप का हिस्सा नहीं बनना। जब आप वो बन जाएंगे ना, तो फिर जो, क्योंकि आप कर रहे हैं यहाँ पर सियासी कंपेन, यहाँ की, यहाँ पर पाकिस्तानी 40,000 हैं, 45,000 हैं, 35,000 हैं, मुख्तलिफ, वो भी पाकिस्तान में मुख्तलिफ तबकों से क्या कहते हैं उनका ताल्लुक है, और उनके भी मुख्तलिफ सियासी रवाबत हैं। हर एक अपना सियासी ग्रुप है या अपनी सियासी पार्टी है पाकिस्तान में भी। फिर वो देख रहे होते हैं, वो कहते हैं ये तो एक सियासी ग्रुप को कर रहे हैं, उसकी हिमायत कर रहे हैं, लेकिन कर रहे हैं यहां पर सियासत है। जब आप उसके बैनर तले चले जाएंगे, आपने करना है पूरी कम्युनिटी को आप कर रहे हैं, लेकिन यहां पर आप अपनी अपनी पार्टी का मंशूर बता रहे हैं, लेकिन पूरी कम्युनिटी एक कुछ एक एक समझ गए, पूरी पाकिस्तानी कम्युनिटी को आप समझ रहे हैं ना, एक ही। आपको नहीं पता कि इनका बैकग्राउंड पीछे से किस पाकिस्तान से कौन से, उससे आपका कोई लेना देना नहीं है। जब आप वहां चले गए हैं, लोग फिर आपको लेक्चर, क्योंकि चौथी जनरेशन शुरू हो गई है डेनमार्क में, अब बच्चे 10 10 8 8 12 8 8 साल के हो रहे हैं। वो भी तीसरी जनरेशन जो है, मैं दूसरी कहूँ, तीसरी जनरेशन जो है उनकी शादी हो चुकी है, किसी के 5 साल, किसी के 8 साल पहले, तो उनके बच्चे आगे से हो गए, चौथी जनरेशन शुरू हो गई है अब। तो चौथी जनरेशन जो है बड़ी खतरनाक आनी है, तीसरी आ गई है बड़ी खतरनाक, वो हर चीज वॉच करते हैं। ये खत्म हो गई है 70s की सियासत, 80s की, 60s की, इधर भी डेनमार्क में भी। तो मेरा फिर आप सबको, ये जो मेरे दोस्त भाई जो भी इलेक्शन में खड़ा होता है, भाई भाई से भाई साहब, जब आपने यहाँ पर सियासत करनी है ना यहाँ की, तो फिर आप किसी पाकिस्तान के किसी सियासी ग्रुप का या सियासी पार्टी का हिस्सा ना बने, कोई भी है, मैं किसी का नाम नहीं लेता, उसके बैनर तले जमा ना हो, वो आपका फिर जाती मामला हो जाता है, फिर जाती रखिए उसको, क्योंकि आप यहाँ सियासत कर रहे हैं, दूसरे लोग आपको देख रहे हैं, उनकी दिल शिकनी होती है। यहाँ तो फिर आप बर्मना बताएं कि मेरा मेरा पाकिस्तान से इस पार्टी से ताल्लुक है, मेरा ये है, मेरा वो है, लोग भी फिर आप कहते हैं कि लोग हमें वो तनकीद कर रहे हैं, कि लोग ये भी बात ना करें, ये मेरा ये क्या हो गया, ये मेरा जाति जाति नहीं फिर रहता आपका, पब्लिक फिगर है आप, अवाम की नुमाइंदगी कर रहे हैं, आप आ गए हैं खुल के, आप अब मीडिया पर आ गए हैं, फिर जाति कोई चीज नहीं रहती आपकी। इसी तरह यहाँ की रॉयल फैमिली है, उनको भी, उनके ऊपर तनकीद होती है। आपको पता ना रॉयल फैमिली क्या है, बादशाह, जो यहाँ का जो बादशाह है, बादशाह उसके ऊपर तनकीद होती है, जिसका ये मुल्क है उसके ऊपर लोग तनकीद करते हैं, तो वो तनकीद को हंस के, वो क्या कहते हैं, वो उसको करते हैं बर्दाश्त करते हैं, हंस के वो कहते हैं, वो सहते हैं, मैं यहाँ पर इसको ऐसे लूंगा। तो मुझे उम्मीद है, लेकिन 4 साल हैं, फिर मैं कहूंगा 4 साल पूरा अरसा होता है यार। तो
0: शायद
1: दूसरे
0: आपने
1: के
0: देखा
1: दोस्त,
0: होगा कि जब कबूतरों को या चिड़ियों को दाने डाले जाते हैं, तो आपने अक्सर देखा होगा कि कोई एक आध कबूतर आगे पीछे से भी उड़ के आ जाते हैं दाने खाने के लिए, चिड़ियां भी आ जाती हैं ना, तो उससे मुराद होती है कुछ लोग होते हैं कि सियासी जमातों में जो है ना, जब भी देखते हैं कि दाने पड़े हुए हैं, तो वो वहाँ उस जगह पर दानों के ऊपर उड़ कर बैठ जाते हैं, उनके कोई नज़रियात नहीं होते कौन सी पार्टी है कौन सी पार्टी नहीं।
1: बिल्कुल, बड़ी बड़ी अच्छी आपने मिसाल दी है कि आपने आपने मैं यही कहूंगा, फिर कहूंगा, आपने ये देखना है कि नजरियात, और आपने देखना है कि वो मंशूर क्या दे रहा है, वो क्या बात कर रहा है। अगर यहाँ पर भी मैं एक और, मैं एक ये चीज भी समझ लूंगा, चले ایک چیز تو نہیں، آپ دو رکھیں، تین پہلو رکھیں چلے. دوسرے پہلو یہ بھی ہے کہ جب آپ اپنی عوام سے وعدہ کرتے ہیں، اتنے لوگ ہیں ہم یہاں پر یار، 40-35 ہزار کے قریب پاکستانی، تو آپ کوئی یار کوئی وعدہ پورا کر لو. کوئی ایک وعدہ بھی پورا نہیں مجھے لگتا ہوا، ایک وعدہ بھی پورا نہیں جب ہوگا تو پھر تو لوگ آپ کو پارلیمنٹ کے اندر سے نکال دیں گے، نہیں دیں گے آپ کو ووٹ 4 سال کے. یار یہ تو وعدے، پھر بات آپ وہ کرو جو پورا کر سکو. آپ کو پتا ہے کہ جب آپ بعد میں آ جاتے ہو، پھر بعد میں آپ کہتے ہو کہ جی میں نے پارٹی کے ساتھ چلنا ہے، میں نے کیونکہ میری پارٹی جو ہے اب وہ یہ کہہ رہی ہے، اس کے ساتھ چلنا ہوتا ہے ہم نے. پھر آپ یہ والی جو ہے بات کرتے ہو، پھر آپ شروع میں ہی وہ بات نہ کرو جو آپ نہیں کر سکتے، آپ وہ کرو جو آپ کر سکتے ہو. تو دیکھیں یہاں پر سویڈن میں اب الیکشن ہے، 13 ستمبر کو ہونے جا رہے ہیں.
0: اس پہ شاید میں آنے لگا ہوں. میں ایک آپ کو خبر آج اس پروگرام میں میں خود خبر دینے جا رہا ہوں کہ یہ جو سمیرا نواب بنی ہے، الیکشن جیتی ہیں، تو افغان لوگ کچھ بیٹھے جا رہے ہیں. جس طرح ہر کمیونٹی میں لوگوں کی آپس میں جس طرح سیاسی جماعتوں کی ہوتی ہے، اسی طرح لوکل گروپس جو بنے ہوتے ہیں ان کی بھی آپس میں ہوتی ہے. تو وہ سارے گروپس آپس میں بیٹھے، انہوں نے کہا کہ ہمارے اختلافات اپنی جگہ، کدھر سے ہم کس کے ساتھ فالو کرتے ہیں، کس کو فالو کرتے ہیں، کس کو فالو نہیں کرتے، لیکن اس معاملے میں ہم سب اکٹھے، ہم نے مل کر جو ہے اس کو ووٹ دینی ہے. یہ میں خبر دے رہا ہوں.
1: میں نے کیا راجا صاحب، میں نے آپ کی بات میں ابھی افغان لوگوں کے، افغان بھائیوں کے جو دوست ہیں ہمارے، سب سے پہلے ہمارے ہمسائی ہیں، دوست ہیں ہمارے، ہمسائی ہیں، دوست ہیں، ان کے ساتھ کیا نہیں ہوا. 70-80-90 سالوں سے جنگیں لگی ہوئی ہیں. چلیں کہ یہ دوسری ایک بحث ہے، لیکن اپنی آپ نے بات کی ہے. میں نے شروع میں کیا کہا ہے کہ یہ جو لوگ ہیں، یہ جو قومی ہیں، یہ خاص کر فانی، جب یہ آپس میں لڑتے رہیں گے، جب ان کے مفادات ہو جائیں گے نا، جب کیا کہتے ہیں مشترکہ، ہاں اگر میری اردو تھوڑی سی، تو یہ بریک ہو جائیں گے. یہاں پر جب یہ بات آ جائے گی، اب دیکھیں نا کہ انہوں نے کٹھے ہو کے، اب آپ نے خود ہی بتایا انہوں نے تیار کر لی ہے، لیکن ان کی تعداد کم ہے.
0: اور یہ میں خبر دے رہا ہوں،
1: اب آپ دے رہے ہیں، حالانکہ ان کی تعداد کم ہے اوورسیز، وہ کم ہے ہمارے سے، بہت کم ہے ادھر خاص کر ڈنمارک میں. سویڈن میں تو زیادہ ہیں، لیکن ڈنمارک میں یہ کم ہے. لیکن کٹھے ہو کے انہوں نے کہا تیار کر لیا کہ ہم نے ایک ہی ہے، اگر ایک ہی آ رہی ہے تو پھر ایک کو لے کے آئیں. اب زہری بات ہے، اب 4 سال وہ کے لیے وہ آ گئی ہے، ہو گئی ہے، بن گئی ہے. جو اس نے وعدے کیے ہوں گے وہ، یا جو بھی ہوں گے وہ اس نے پورے کرنے ہیں، وہ کرے گی. پھر یہ اس کا رزلٹ پھر 4 سال بعد پھر آئے گا. تو یہ دیکھیں، فی الحال انہوں نے یہ کیا کہ ہم کسی کی ٹانگیں نہیں کھینچیں گے، ہم کسی کو ذاتی، ہاں ایک اور ہے سیاست میں یہ نہ دکھا کریں کہ آپ کو کسی کو سے کوئی ذاتی رنجش ہے. آپ کو یہ پتا ہے کہ یہ کام ٹھیک کر رہا ہے، یہ کام ادھر ڈنمارک کی بات کر رہا ہوں، یہ سیاست کی، ڈنمارک میں کام ٹھیک کر رہا ہے، لیکن میری سے ذاتی رنجش ہے. ذاتی رنجش جب آپ کریں گے تو پھر آپ، اس کا مطلب ہے کہ آپ کوئی اچھا کام نہیں کر رہے، آپ ایک ذاتی رنجش جو نا وہ نبھا رہے ہیں. تو یہ ہمارے میں،
0: ہماری باتیں چلتی رہتی ہیں. اپنا شاید آپ سے جاننا چاہیں گے، پچھلے دنوں ایک میلہ ہوا، فیسٹیول ہوا، جس میں سٹال بھی لگے ہوئے تھے، بہت سارے لوگ گئے. تو سفیر محترم شعیب سرور صاحب کی ٹیم نے انیشیٹو لیا، جو کمیٹی کرا رہی اس کے ساتھ مل کر، تو آپ نے دیکھا کہ 16 سے 18 ملکوں کے سفرا آئے، اس کا ذاتی عملہ بھی ان کا ساتھ آیا، اور وہ سارے جو ہے وہ گھومتے رہے. اس میں چائنا کے امبیسڈر بھی تشریف لائے، اور بھی بڑے بڑے امبیسڈر ملکوں کے تشریف لائے، تو بڑا اپریشیٹ کیا گیا ان کی. بیگمات نے بڑا اپریشیٹ کیا، وہ خود چیزیں خریدنا چاہتے تھے، خود گھوم کے گھومتے رہے. چائنا کے سفیر سے ہماری ملاقات بھی ہوئی، انٹرویو بھی ہوا، ان کی مسز خود گھومتی رہی، مہندی نکلوا لگواتی رہی. تو یہ کریڈٹ تو امبیسی کو جاتا ہے، شعیب سرور صاحب کی ٹیم کو تو جاتا ہے.
1: جی بالکل، امبیسڈر جو ہے کسی بھی ملک کا جو امبیسڈر ہوتا ہے، خاص کر میں پاکستان کے امبیسڈر کی بات کروں، سب جتنے بھی ہیں امبیسڈر، وہ ان کا کام ہی ہوتا ہے کہ وہ ملک کو ایک ریپرزینٹ کریں. وہ کرتے ہیں جیسے کہ ابھی آپ نے بتایا، اس سے پھر آپ کے ملک کے بارے میں جو ابھی فیسٹیول ہوا ہے، جو دوسرے لوگ آتے ہیں ان کو پتہ لگتا ہے کہ یہ پاکستان ہے، پاکستان میں کام ہو رہے ہیں، یا پاکستان کے باہر کام کر رہے ہیں، یا وہ بتا رہے ہیں کہ یہ آپ نے بتایا کہ چائنا کے بھی آئے، سٹال لگا. تو یہ ایک بہت اچھی چیز ہے. لیکن اس میں ایک اور میں چیز کا اضافہ کروں گا کہ سفیر محترم، میں تو ان کو ذاتی طور پر نہیں ملا، اور شاید میں نے ان کو دیکھا ہو فیس بک میں یا ادھر ادھر، تو مجھے تو نہیں ان کا پتا، لیکن میں ان سے یہی کروں گا ریکویسٹ کہ وہ کسی گروپ کا حصہ نہ بنے, وہ سارے پاکستانیوں کے ساتھ لے کے وہ چلا کریں. کیونکہ میں نے میں آپ کو پتا کہ میں سیدھی بات کر دیتا ہوں, میں نے جو دیکھا ہے وہ جو میں سچ بتا دیتا ہوں, شاید میں غلط ہوں, میں اپنے اوپر بھی یہ بھی بات کر لیتا ہوں, لیکن میں نے جو دیکھا ہے مجھے نہیں پتا ان کو سال ہو گیا یا دو سال ہو گئے ہیں, میں ان کو زیادہ تر دو تین بس جو ہیں اپنے لوگوں کے ساتھ ہی بس گلتے ملتے دیکھتا ہوں. پاکستانی تو یہاں پر 35-40 ہزار ہیں, تو میرا خیال ہے کہ ان کو سب کے ساتھ
0: دیکھا تھا جب الوسن کی تنظیم وہاں گئے, وہاں لوگ تھے, وہ سارے ہی لوگ وہاں موجود تھے, ہر پارٹی کا, ہر پاکستانی سیاسی جماعت کے لوگ موجود تھے, سٹی کونسل سارے موجود تھے, سب نظریات کے لوگ وہاں موجود تھے.
1: ٹھیک ہے, پھر میں نے یہی کہا نا کہ شاید میں غلط ہوں, تو آپ نے اس کا تردید کر دی ہے, تو میں ان کی ان چیزوں کو جو نا کسی بھی ملک کا جو امبیسڈر ہوتا ہے, میں نے پہلے بتایا کہ وہ آپ کی
0: عزت اپریشیٹ کرتے ہیں,
1: اپریشیٹ کرتے ہیں, عزت ہوتی ہے آپ کی, اس کا وہ ایک کام کر رہے ہوتے ہیں, ان کا کوئی لینا دینا نہیں ہوتا کسی چیز سے, ایسی کسی گروپ یا کسی سیاست سے, وہ کو اپریشیٹ کرتے ہیں, ہمیں کرنا بھی چاہیے کیونکہ وہ بےچارے کام کر رہے ہوتے ہیں, وہ آئے ہوتے ہیں یہ کرنے کے لیے اور وہ آپ کے لیے کام کر رہے ہوتے ہیں اور خدمت کر رہے ہوتے ہیں. تو مجھے امید ہے کہ
0: آپ کے الیکشن ہو رہے ہیں سویڈن میں, تو میں آپ سے جاننا چاہوں گا کہ اس کی ذرا تفصیل بتائیں.
1: الیکشن ادھر ہو رہے ہیں جو ہیں بڑے, جو ہمارے الیکشن آ رہے ہیں پارلیمنٹ کے, وہ ہیں 13 ستمبر کو, 13 ستمبر کو. اور جو الیکشن کا اس بار جو جیسے آپ کی ڈنمارک میں ڈینس کا فال کو بچی ہے, ادھر ہے سویریا ڈیموکریٹک جسے کہتے ہیں, سویریا ڈیموکریٹک, اور اس کا جو چیئرمین ہے جیسے آپ کی پیا خیس کو ہے جو اولانی کے خلاف جس کی 20-25 سال سے اس کی سیاست چلتی ہے, اسی پر اس کی سیاست گھومتی ہے, اسی طرح جیمی آکسن اس کا نام ہے, اور جیمی آکسن جو ہے وہ اس پارٹی کا چیئرمین ہے, اور اس نے آپ میری آواز آ رہی ہے نا کلیئر؟
0: بالکل کلیئر آ رہی ہے.
1: اور اس نے اپنی کمپین میں, دیکھیں میں آپ کو بتاتا چلوں, آپ جا کے دیکھ بھی سکتے ہیں, اس نے اپنی کمپین میں خاص طور پر مسلمانوں کو جو نشانہ بنایا ہے نام لے کے, اس نے اس بار یہ نہیں کہا کہ میں فارنروں کو جو ہے نا فارنرز جو اس کو بناؤں گا, اس نے مسلمانوں کے خلاف کمپین جو ہے چلائی ہے, چلانی شروع کر دی ہے, اور اس کو کسی نے روکا ٹوکا نہیں ہے, کیونکہ اس پر آ کے جو ان کا جو قانون ہے, جو ان کا گون لو ہے, وہ کہتا ہے کہ یہ یوتھنگ فریز ہے, یعنی کہ فریڈم آف سپیچ, وہ یہاں پر یہ آ جاتا ہے. لیکن جب آپ اس کے برعکس ہے ایک اور چیز, لیکن میں یہ کیونکہ میں کھل کے بات کروں گا, اگر کوئی جیمی آکسن کی جگہ کوئی آپ لے لیں, کوئی فارنر ہوتا, اس کی کوئی پارٹی ہوتی سویریا کرنے بلا بلا بلا, اور وہ کوئی مسلمان ہوتا, مسلمان لیکن ہوتا سویڈش مسلمان, وہ کسی مذہب کے خلاف ایسے کمپین چلاتا, تو اس کو انہوں نے پکڑ لینا تھا, میں آپ کو بتا دوں, گرفتار بھی ادھر, ساری ان کی فریڈم آف اسپیچ کھل کے بات کرنی چاہیے. میں سب دوستوں بھائیوں پاکستانیوں کو بھی کہوں گا کھل کے بات کیا کریں, یہاں پر آپ کو حق کے بات کرنے کا, جو نظر آ رہا ہے وہ بتایا کریں, پھر یہ آپ کو جواب دیتے ہیں اس بات کا کہ یہ کیوں ہے. تو میں آپ کے اس پلیٹ فارم سے بھی یہ بتا رہا ہوں, ساتھ ساتھ یہ جب وہ کرے گا, اگر ہوتا ہے ایسے, اگر ایسے ہوتا ہے تو دو پہلو لیا کرے نا ان کو, انہوں نے یہاں پر گرفتار, کیونکہ ہوتا ہے نا یہاں کرتے ہیں نا ایسے, اور ادھر ڈنمارک میں بھی کرتے ہیں ایسے, ادھر یہ آپ کو انہوں نے چھوڑنا نہیں تھا, ان کے میڈیا نے چھوڑنا تھا آپ کو, ادھر ان کا میڈیا نہیں بولا, وہ ساتھ دے رہا پورا اس کا, اور وہ کمپین ہی فارنرز کے خلاف ختم کر دی ہے, کیونکہ یہاں پر فارنر دوسرے ملکوں کے بھی ہیں جو مسلمان نہیں ہیں, وہ بہت زیادہ ہیں, اور اس کے بعد جو مسلمان ہیں وہ کوئی اتنے زیادہ نہیں ہیں, لیکن ان سے کم ہے اس کے, کیونکہ کمپین میں یہ رکھا ہے کہ خیفہ مسلم ہے, کہ مسلمانوں کو نکالنا ہے ادھر سے, اور وہ اس کی چلا رہا ہے, اور وہ کامیاب بھی ہوگا, اس کو سیٹیں بھی ملیں گی, زیادہ سیٹیں ملنے کے چانسز کو اس بار, وہ جو ہے نا اس پر وہ زیادہ سیٹیں,
0: وجہ شاید جو نظر آ رہی ہے آپ نے کہا کہ اب وہ فارنز کے خلاف کمپین نہیں چلا رہے, مسلمانوں کے خلاف چلا رہے ہیں, لیکن مسلمانوں کے بحری قزاق بھی آ جاتے ہیں, ان کے پیر بھی آ جاتے ہیں, ان کے سکالر بھی آ جاتے ہیں, تو یہ کہیں یہ وجوہات تو نہیں ہیں.
1: میں دیکھیں میں سارا بلیم صرف سیوری ڈیموکریٹک کو تو نہیں دوں گا, میں ادھر بھی آتا ہوں, اس میں ہماری بہت زیادہ کوتاہیاں ہیں ایز اے جی کہتے ہیں مسلمانوں کی, آپ دیکھ لیں پچھلے 5 سال, چلو ہم 10-15 سال تو پیچھے جانا نہیں چاہیے, پچھلے 5 سال دیکھ لیں دنیا کے تمام بڑے مسلمان ممالک کیا کر رہے ہیں, جن کے پاس پیسہ ہے मैं यहाँ नाम नहीं लूंगा क्योंकि थोड़ी सी चीजें जो है ना ट्वीट कर लेते हैं हम उसको। लोगों को लोग समझते हैं यहाँ की जो पढ़े लिखे लोग हैं क्या कर रहे हैं, वो क्या हो रहा है वहां पर। आपने आपने एज ए मुसलमान 1.5 बिलियन 1.6 बिलियन मुसलमान है इस पूरी दुनिया में, आपने देखें क्या कर दी है उनके लिए, किधर छोड़ दी है। यानी कि हम सबसे ज्यादा हैं, सबसे सबसे बड़ा जो जो मजहब है ना दो सबसे, एक अहले किताब यानी कि ईसाई मजहब एहतराम करते हैं यार, अहले किताब है वो, और एक हम है दो बड़े मजहब, उनको इन्होंने एक खुद ही हम खुद मुसलमानों ने हमें हमने अपने पैरों में कड़ाइयां मार के अपने ही मुसलमानों को हमने पीछे धकेल दिया है, और हम उसकी छलकनी नहीं सही कर सके यार। कोई इतने साल हो गए हम अपनी अपना अपना मुद्दा ही नहीं बयान कर सके, जबकि आप ठीक हो, पता है आप ठीक हो, लेकिन आप नहीं इसकी कर सके, आप बयान ही नहीं कर सके कि ये हमारे साथ क्या हो रहा है, आपके साथ क्या हो रहा है। आप कौमे मुत्तहिदा में नहीं बयान कर सके, वहां पर मुसलमान जो बड़े बड़े लीडर जाते हैं वहां जाके जो मुसलमानों के साथ जुल्म हो रहा है, ये जुल्म ही है ना जो जिमी ऑकिक्सन ने क्या किया है, यानी कि वो अपनी चला रहा है कैंपेन मुसलमानों के खिलाफ, यानी कि इसको ये किस इसको इसको आप क्या कह सकते हैं। इसकी कोई मुसलमान ने बात बड़े किसी बड़े लीडर ने दुनिया के, मैं दुनिया के लीडरों की बात कर रहा हूँ, मुसलमान जो लीडर मुल्कों के बड़े बड़े मुल्क जो हैं, किसी ने आवाज नहीं ठानी ना ठानी है।
0: लेकिन शायद
1: हमें और
0: सवाल
1: आप
0: ये
1: क्या
0: पैदा
1: कर सकते
0: होता है
1: हैं।
0: कि क्योंकि आपके इलेक्शन हो रहे हैं, पार्टियों ने तो बोलना है, पार्टियों ने तो काम करना है। आप देखें पूरे यूरोप में, बल्कि पूरी दुनिया में, हमारे डेनमार्क की बात करूंगा, स्वीडन की बात कर लेते हैं, कि नमाज पढ़ने की आज़ादी है, ज़कात देने की आज़ादी है, मस्जिद का स्टेटस भी मिल गया, कल्चर सेंटर्स का भी स्टेटस मिल गया, इतनी अच्छी अच्छी जो इबादतगाहें भी जो हैं वो बन चुकी हैं, लेकिन उसके बावजूद उन पर जो हुकूमत करते हैं वो बाहर लोग बैठे हुए हैं।
1: देखिए जी, अभी आपने कहा कि इबादत करने की भी आजादी है, ये तमाम चीजों की आजादी है, लेकिन देखिए अब मैं इसकी इस तरह मिसाल लूंगा, क्या कहते हैं
0: लेकिन बनी यहाँ, मेरी सवाल पूरा फॉलो कर लें, बनी यहाँ ये चीज़ें हैं, सहूलियात हमें यहाँ मिली हैं, यहाँ लोगों ने अपने जेबों से भी पैसे दिए, सब कुछ किया, हर चीज़ अपनी बना ली है, लेकिन जितनी चीज़ें बन चुकी हैं उनका कंट्रोल बाहर बैठ के हो रहा है, वजह क्या है?
1: बार बैठ बैठ के से मुराद
0: इससे
1: मुझे
0: मुराद
1: समझ
0: यह है कि
1: आई।
0: अगर आपने गाड़ी ली है, 10 लाख की गाड़ी ली है, तो गाड़ी आपने 10 लाख लगाए हैं, लेकिन आप मशरब बार में बैठे हो, मैं आपको कह रहा हूँ तुम गाड़ी ऐसे चलाओ, तुमने गाड़ी ऐसे चलानी है, इतने बजे पार्क करनी है, इतने बजे खोलनी है, इतने बजे काम पे जाना है, अब समझे आप?
1: आपका मतलब है कि जो डेनमार्क में जो हो रही है चीजें उनका कंट्रोल बाहर हो रहा है,
0: मैं आप
1: बाहर
0: कह
1: से
0: रहे थे
1: बैठ।
0: ना कि आप कंपेन चल रही है इलेक्शन में कि
1: जी
0: मुसलमानों के
1: जी
0: खिलाफ, फॉरनर्स के खिलाफ नहीं चल रही, मुसलमानों के खिलाफ चल रही है, उसकी वजह जानने की हम कोशिश कर रहे हैं।
1: मैं उसकी वजह एक और भी बता देता हूँ जब आप समझ लें। जिमी ऑकिंसन ने एक दफा, इसका मौजूद है सोशल मीडिया के ऊपर, उसकी अपनी वीडियो मौजूद है, उसने इसका बरमला कहा था कि इसकी लॉबिंग बकायदा होती है और मैं उस लॉबिंग का हिस्सा हूँ, और लॉबिंग बाहर से करवाई जाती है और बाहर के मुल्क का नाम भी उसने लिया था, और मुझे इस बार और मैं उसी लॉबिंग का हिस्सा हूँ और मैंने ये करना है, ये इलेक्शन से पहले की बात है काफी, और ये मैं करने जा रहा हूँ। और देखें कि सारे लोगों ने और यहाँ पर सारे लोगों ने ये बात सुनी जो दूसरे मुल्क दूसरे जो स्वीडिश लोग हैं 10 मिलियन, लेकिन उसको उनको इनसे कोई नहीं है, क्योंकि जब उसने ये बात की है ना तो इसका किसने करना है उसको, क्या कहते हैं उसको जाके उसको
0: सियासी
1: खत्म,
0: काउंटर
1: या
0: करना है।
1: सियासी काउंटर, सॉरी काउंटर, उसको काउंटर किसने करना है, सियासी काउंटर, हाँ वो करना है मुसलमानों ने, ये इन्होंने तो नहीं करना है। दूसरे मुल्क के जो और जो शहरी हैं, गैर मुल्की हैं, स्वीडिश हैं, उनको तो इससे कोई मुफाद नहीं है, उनको तो कोई खतरा नहीं है
0: लेकिन
1: इस
0: वो
1: चीज
0: भी
1: से।
0: तो कानून के अंदर रह कर करना है।
1: अब कानून के अंदर रह के आपने उसको करना है, ये कौन सा कि कानून के अंदर कोई कर रहा है बात, चलो ठीक है हमने तो कानून में करना है, उसने नहीं करना है, वो कानून के अंदर रह के तो बात नहीं कर रहा है, चलो ठीक है जी फ्रीडम ऑफ स्पीच है, ये इन्होंने बनाई हुई है मीडिया जो जो कर रहा है, लेकिन आप भी तो फिर सियासी काउंटर करें ना, किधर फिर वहां पर मुसलमान कहाँ चले जाते हैं, ये बाहर से ही जो उसको अगर बाहर से हो रही है उसकी लॉबिंग, उसको पैसा लगा है बेबा, यानी कि उसके ऊपर मिलियंस मिलियंस डॉलर लग रहे हैं, इतने पैसे लगते हैं लॉबिंग की जाती है, हायर की जाती है मीडिया, لابرز ہائر کیے جاتے ہیں، بندے بٹھائے جاتے ہیں، یہ سارا کچھ ہوتا ہے، پتہ ہے آپ کو. مسلمان کدھر ہیں؟ ادھر پیسہ ہے مسلمانوں کے پاس، سب کچھ ہے، عقل بھی ہے. ادھر آپ نے بھی یہی کرنا ہوتا ہے چیز، جیسے وہ کر رہے ہیں ایسے آپ کو بھی کرنا ہوتا ہے. ہر چیز جو ہے نا اسی کے مطابق کرنی ہوتی ہے جیسے وہ کر رہا ہے. تو پھر آپ کی یہ ہوگی، آپ نے پھر دلیل کے ساتھ،
0: لیکن شاید دیکھیں نا، اگر آپ چاول کھا رہے ہیں تو آپ کی چاول کی پلیٹ میں، آپ کی عمر 70 سال ہے، 75 سال ہے، 80 سال کے قریب ہے، تو آپ کی پلیٹ میں 2-4 چاول رہ جاتے ہیں، تو پھر آپ کو ریوڑی بھی تو نہیں ملتی نا.
1: نہیں ملتی، بالکل ٹھیک ہے آپ نے. تو میرا یہ ہے کہ یہاں پر آ کے ہم لوگ کافی سالوں سے ہی، میں دیکھ رہا ہوں، بلکہ 2001 کے بعد ہی کر لیں، 2001 مجھے یاد ہے، اتنا ینگ تھا.
0: چلیں شاید آپ بتائیں کہ اس دفعہ جو ہے سویڈن میں غیر ملکی یا پاکستانی نژاد سویڈش کتنے الیکشن میں حصہ لے رہے ہیں؟
1: غالباً جو مالمو ہے، یہ جو اپنا جو شہر ہے ہمارا جو ڈنمارک کے ساتھ ہے، جو بارڈر کے اوپر ہے، اس میں کم از کم 5 سے 6 پاکستانی نژاد حصہ لے رہے ہیں. اور پھر ادھر چلے جائیں آپ، کیونکہ سویڈن بہت بڑا ملک ہے، یہ غالباً 2.5 سے آگے آپ نے اوپر جانا ہے آخر تک، 3800 کلومیٹر ہے اینڈ اوپر جو ہے، تو یہ بہت لمبا بہت بڑا ملک ہے اس کا. تو ادھر چلے جائیں یہ، کیونکہ یہ جو ہمارا پروونس ہے یعنی کہ صوبہ، اس کو کہتے ہیں سکونے کے اندر یہ 250 کلومیٹر، سوری 200 کلومیٹر کے اندر یہ پھیلا ہوا ہے، کتنے مربع میل. اس کے اندر ہیلسنگبو بھی آ جاتا ہے، اس کے اندر لینس کرونا بھی. یہ یوتھبر سے پہلے 50 کلومیٹر تک سکونا ہی ہے. پھر گوتھلینڈ پروونس شروع ہو جاتا ہے، وہ ہے گوتھبرگ ہے، تو ادھر بھی غالباً پاکستانی ہیں کھڑے ہیں 4 سے 5. پھر آپ سٹاکہولم چڑھ جائیں، ادھر بھی 3 سے 5 کر لیں.
0: تو مالمو کے اندر جو ہے آپ کا جو حلقہ لگتا ہے، اس پر کتنی کی ووٹس ہوں گی غیر ملکیوں کی اور خاص کر پاکستان؟
1: اس میں غیر ملکی ہمارے بہت زیادہ ہیں، لیکن جن کے پاس پاسپورٹ ہے وہ کم ہے. وہ کم از کم 3,500 کے قریب ان کے پاس پاسپورٹ
0: ہے. لیکن جو کمیون کی ووٹ تو وہ دے سکتے ہیں نا، ریجن کی
1: ریجن کے ووٹ جن کے پاس یہاں پر اپل چلیل سے پورا ہو گیا، وہ ریجن کے ووٹ دے سکتے ہیں. اگر جن کے پاس نہیں بھی ہے وہ بھی دے سکتے ہیں پورا، دونوں ہی صورت میں.
0: اچھا، دونوں صورتوں میں تو ان کی ووٹرز کی تعداد تو بہت زیادہ ہوگی.
1: کمون کی جو ووٹرس کی تعداد کافی زیادہ ہوگی، وہ تقریباً یہ مالمو میں نے بتایا نا سکونا کے پورا انڈر آتا ہے، یہ حالی مالمو نہیں ہے، تو اس کی تعداد کم از کم 5,500 سے 6,000 کے قریب ہو جائے گی. کیونکہ اس میں چھوٹے بچے بھی ہیں، ان کو نکال دیں تو 4,000 کے قریب ہو جائے گی.
0: تو چلیں شاید آپ بتائیں کہ آپ کو کیا لگتا ہے کہ کس جماعت کی حکومت بنے گی، یا یہ مل جل کر بنائے گی حکومت، پی ڈی ایم کی حکومت بنائیں گے؟
1: یہ مل جل کے بنے گی، یہ مخلوط حکومت ہوگی جیسے سویڈن میں ہوتا ہے. سویڈن میں ایک سوچی سمجھی سکیم کے مطابق پچھلے 15-16 سال سے یہ نہیں کرنے دے رہے. میں نے آپ کو بتایا نا لابنگ کی ہوئی ہے. سویڈن ایک بڑا ملک ہے، سویڈن سے بہت زیادہ جو ہے نا گاڑیاں یہاں بنتی ہیں، یہاں پر ویپن بنتا ہے، یہاں پر مشینری بنتی ہیں، یہاں پر یہ بڑی بڑی ایئر کرافٹ کی انجنس بناتے ہیں، یہ خود بناتے ہیں، ان کا دنیا میں جاتا ہے. تو اس کو خاص نظر رکھی ہوئی ہے باہر سے، جب آپ بات کرتے ہیں نا باہر سے رکھی ہوئی ہے. تو اس کو ان کے مفاد میں نہیں ہے کہ ایک حکومت آ جائے پوری کی پوری، جیسے فلے اچھل ہوتا ہے، جیسے کہ 1986 میں وہ ان کے ایک وزیر اعظم کو قتل کر دیا گیا تھا، اولف پالسن، جو زیادہ حکومت میں تھا، اور وہ اولف پال میں جو بات کرتا تھا وہ سچی کرتا تھا، ان کو پھر اس کو گولی مار دی گئی تھی. یہ ان کو بھی پتا ہے کس نے ماری تھی، سب پتا ہے، گولی مار دی گئی تھی. گولی کے بعد پھر جناب آج تک یہ نہیں پتا لگ سکا کہ اس کے پیچھے کون تھا، بھائی یہی بتاتے ہیں ہمیں، لیکن
0: سوشل کا نہیں پتا لگتا.
1: لیکن سوشل میڈیا میں بچے کو پتا ہے، جا کے دیکھیں کس نے ماری تھی، لیکن ان کو نہیں پتا. یہ جو ان کا جو سسٹم ہے اس کو کہتے ہیں جس
0: کو شاید اس طرف آتے ہیں کہ آپ کو لگتا ہے کہ یہ جو پاکستانی نژاد سویڈش بیک گراؤنڈ کے لوگ ہیں، یا یہ مطلب کمیون میں تو ویسے بھی الیکشن میں حصہ لینے میں آسانی ہے، تو بننے کے امکانات نظر آتے ہیں آپ کو
1: پاکستانی؟ دیکھیں جی، اگر تو وہ ڈنمارک کی طرح نہیں کریں گے، اگر تو یعنی کہ آپ نے کہتے ہیں سبق ہی سیکھنا ہے نا, ہماری آپ کو پتا کہ بزیت قوم ہم سبق نہیں سیکھتے دوسری قوموں سے, اور ویسے جو ہو جائے اس سے بھی نہیں سیکھتے. سیکھنا ہوتا نا کہ یار یہ ہوا ہے, آپ سیکھے کیا کیا کوتاہیاں ہوئی ہیں. اگر تو اگر سیکھ لیا تو یہ الیکشن سارے کے سارے جیت جائیں گے, سارے نہیں تو کم, کیونکہ وہ دو تین تو ضرور جیتیں گے, دو کم از کم. تو یہ بھی بڑی بہت بات ہے کیونکہ کمیونٹی اتنی زیادہ نہیں ہے, لیکن چلو ان کو دوسرے لوگوں نے بھی ووٹ ڈالنے ہیں تو یہ الیکشن اپنی کمپین, اور دوسری بات ہے یہ دیکھتے ہیں کمپین کس طرح کی چلاتے ہیں, کیونکہ ستمبر کو ہیں کمپین میں کیا کرتے ہیں. دو چیزیں ہیں, اگر انہوں نے کمپین اپنی بالکل ڈنمارک کی طرح چلائی, اس کے اندر آپ نے پاکستانی سیاسی ٹچ دے دیا. میں
0: اس طرح کہہ دینا کوئی کبوتر جو ہے نون کا ڈال دیا, کوئی کبوتر پی ٹی آئی کا ڈال دیا.
1: کسی پارٹی کا نام نہ لیں آپ, میں اپنے
0: میں مثال دے رہا ہوں. اگر کبوتروں کو کاؤنٹ کرنا ہے تو وہ ٹھیک نہیں ہوگا نا.
1: جب آپ وہ کر دیں گے پھر پتہ کیا ہوتا ہے, وہ ہو جاتی ہے مکس اپ. لوگ دیکھ رہے ہوتے ہیں, واچ کر رہے ہوتے ہیں, یہ نہیں کہتے کہ نہیں یار ایسے نہیں ہوتا. یہ آپ چیزیں نا جو نا ہم وہ بالکل پنجابی چ کہتے ہیں نا, وہ انج نہیں ہوتا, کوئی گل نہیں کرو انج, کوئی چھڈی ہوئی کی کہتے ہیں وہی جائے گی. یہ فضولیات ہے, یہ کیا کہتے ہیں انایجوکیٹڈ بکواس ہے آپ کرتے ہو یہاں پر. یہ نا لوگ اس کو واچ کر کے کر رہے ہوتے ہیں, بچے کر رہے ہوتے ہیں, انہوں نے ووٹ دینا ہوتا ہے. یہ ووٹ کی بات ہے یہاں پر, یہ چھوٹی چیز نہیں ہے ووٹ لینا. ووٹ لینا ایک سب دے منہ من کا کٹن والی گل ہے. کوئی ایک خالہ جی کا وہ گھر نہیں ہے کہ ووٹ جب آپ لینے جا رہے ہو, بڑا مشکل. مجھے پتا نا یہ کمپین جب کرتے ہیں جاتے ہیں کرنی, بڑی مشکل چیز ہے, بہت مشکل چیز ہوتی ہے. بہرحال میں وہی بات کروں گا, ان چیزوں کا یہ خیال رکھیں گے, ڈنمارک سے سیکھیں گے, کامیابی ہوگی, لوگ ووٹ ڈالیں گے.
0: بڑی اچھی,
1: لوگ ووٹ ڈالتے ہیں
0: کہ اتفاق کریں گے, سبق سیکھیں گے تو کامیاب ہوگی. بڑی اچھی.
1: دوسری ایک اور میں بات کر دوں, سوری میں آپ کے قتل کلامی بات. ووٹ یہ نہیں کہتے, میں نے یہ بھی سنا ہے, میں نے یہ بھی سنا ہے ڈنمارک میں سنا ہے, میں نے یہ بھی سنا ہے کہ جی ہمیں لوگوں نے ووٹ نہیں ڈالے, لوگ ووٹ ڈالے نہیں ہمیں آئے ہم سے وعدہ کر کے. یہ ایک اچھے سیاستدان کی نشانی نہیں ہوتی. جب آپ الیکشن ہارتے ہو پھر آپ ایک پریس کانفرنس کرتے ہو, اس میں شکریہ ادا کرتے ہو. جب آپ یہ کہہ دو کہ ہمیں لوگوں نے ووٹ نہیں ڈالے, ہمارے ساتھ لوگوں نے زیادتی کی ہے, پھر نیکسٹ ٹائم کے لیے آپ کی سیاست ختم ہو جاتی ہے. اسی لیے کہتا ہوں کہ آپ ان کی سیاسی جو نا ان کو کیا کہتے ہیں ایجوکیشن کی ضرورت ہے
0: پہلے, سب سے پہلے سیاسی ضرورت ہے. بڑی اچھی آپ نے بات کی ہے. چلے آنے والے دنوں میں دیکھتے ہیں کہ نوجوان نسل زیادہ بڑھ رہی ہے, آگے آ رہی ہے, ووٹرس کی تعداد بھی بڑھ رہی ہے نوجوانوں کی, تو آنے والے دنوں میں آنے والے سالوں میں یہ حالات ان شاء اللہ تبدیل ہوں گے.
1: ظاہر ہے تیسری جنریشن آ گئی ہے, وہ آگے آ رہی ہے, ان کی سوچ ہمارے سے بہتر ہے, فریش سوچ ہے, بہتر اور فریش سوچ ہے. ان کو ہمارے جیسے لوگ یا میرے جو ایسے جو پہلے کے لوگ ہیں ان کو گمراہ نہ کریں خدا را. ان کی سوچ کو اپنی سوچ کی طرح نہ بدلیں, ان کی سوچ کو وہ والی سوچ نہ ڈالیں اس کے اندر کہ یہ ایسے کرنا ہے آپ نے ایسے کرنا ہے. ان کو کرنے دیں, وہ یہاں کی طرح سوچتے ہیں, وہ آپ کے لیے بہتری کریں گے. جب آپ ان کی سوچ کے اندر دوسری سوچیں مکس کرتے ہیں تو وہ پھر کیا کہتے ہیں پینل ہو جاتے ہیں,
0: کنفیوز
1: ہو جاتے ہیں. جب وہ کنفیوز ہو جاتے ہیں تو پھر اس کا ریزلٹ آپ نے دیکھ لیا ہے.
0: شاید آپ کا بہت شکریہ, آپ نے قیمتی باتیں کی, الیکشن کی بات کی, تو انشاءاللہ الیکشن ہوگا, دیکھیں گے. کیونکہ بہت سارے لوگ جو ہیں وہ ڈنمارک سے سویڈن ہیں, سویڈن والے لوگ ڈنمارک میں شفٹ ہو چکے ہیں, دوہری شہریت والے بھی ہیں, تو یہ سلسلہ چلتا رہے گا. انشاءاللہ آپ سے رابطہ رہے گا.
1: جی شکریہ آپ کا بھی, اللہ حافظ.
0: سامعین ناظرین, یہ تھے شاہد نسیم جو کہ سویڈن سے بات کر رہے تھے, الیکشن کے متعلق بات کر رہے تھے. چونکہ بہت سارے لوگ جو ہیں وہ سویڈن میں رہتے ہیں, بہت سارے سویڈش جو ہیں وہ ڈنمارک میں رہتے ہیں, بہت سارے دوہری شہریت والے لوگ ایک دوسرے ممالک میں رہتے ہیں. بارڈر کراس کرنے میں تھوڑا سا ٹائم لگتا ہے, لیکن اب وقت آ گیا جن کو ووٹ کا حق ہے, ووٹ دینے کا حق ہے, چاہے یہاں رہتے ہیں چاہے وہاں رہتے ہیں, اپنا یہ جمہوری حق آپ استعمال کرنا چاہیے. سامعین ناظرین, ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, کوئی بات کرنا چاہتا ہے تو اس کے لیے یہ ہمارا ٹائم حاضر ہے.
2: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

0: FM 92.9 اور کیبل نیٹ 88.9 پر ریڈیو آپ کی آواز ہے. سامع ناظرین, یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر براہ راست حاضر ہیں. 1:45 ہو چکے ہیں. 7/6/2026 کا پروگرام ہے. سمعین, آپ نے صبح انٹرو میں کہا تھا کہ بہت سارے مہمان ہوں گے. آپ کو پتہ ہے کہ الیکشن کمیونز کے ہو گئے, پارلیمنٹ کے ہو گئے, کافی ٹائم لگا جو ہے وہ حکومت بن گئی, وزارتیں بھی تقسیم ہوگی اور آگے کام کرنا ہے. تو یہی کی اصل جو مسئلہ ہے کہ آگے کام کرنا ہے تو اس کام کا کیسے کیا جائے گا, جس میں غیر ملکیوں کا کیا رول ہوگا. اور اب غیر ملکی جو ہیں وہ دو وزیر بھی بن چکی ہیں, تو دیکھتے آنے والے دنوں میں یہ کیا چیزیں سامنے آتی ہیں. تو ہم نے کہا کیوں نہ کچھ ایسی چیزیں آپ کے ساتھ رکھی جائیں, کوئی خبریں رکھی جائیں, انفارمیشن آپ کے ساتھ شیئر کی جائے. تو ہمارے ساتھ اس وقت ذیشان علی موجود ہیں, جنہیں آپ اکثر سنتے رہتے ہیں, دیکھتے رہتے ہیں. پیشے کے لحاظ سے یہ استاد ہیں, تو اب سیاسی استاد بھی ڈیفینیٹ ان کو استاد کے نام سے یاد کیا جاتا ہے. تو ذیشان, آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں.
1: جی, بہت بہت شکریہ راجہ صاحب. السلام علیکم آپ کو, سب سننے والوں کو. اور پہلے سے ہی آپ کو تھوڑی سی معذرت کر دیں, یہ محفل میں چھوٹے کے ساتھ فٹ بال پہ آیا ہوں, باہر الرجی نے کافی تنگ کیا, تو وہ جیسا نہیں کرتے چوشو لگی رہے گی.
0: سیاستدان وہ ہے جس کے پاس ٹائم ہونا چاہیے, ہر طرح کا ٹائم ہونا چاہیے, الرجی میں بھی جو ہے وہ ٹائم نکالنا پڑتا ہے.
1: ہاں جی, وہ تو پھر ایسے ہی آپ فون کریں گے تو ہم ضرور.
0: جس سیاستدان کے پاس ٹائم نہیں ہے اسے چاہیے کہ وہ سیاست نہ کرے,
1: وہ تو پھر ایسے مطلب اس کے لیے.
0: آپ جیسے لوگ اور بھی لوگ ہیں, اچھے جاب ہیں, سیلری اچھی ملتی ہے, اسٹیٹس ٹھیک ٹھاک ہے, تو آپ آرام سے بیٹھے رہیں تو کوئی فرق تو نہیں پڑتا. آپ کو ضرورت کیا سیاست کرنے کی؟
1: بس اصل مسئلہ سیاست راجہ صاحب وہی ہے, میں بھی کبھی کبھی سوچتا ہوں, ظاہر ہے میرے سے بھی لوگ بات کرتے ہیں کہ مطلب کیوں کرتے ہو, کون سا ذاتی مفاد ہے تمہارا. میں کہ یار ذاتی مفاد کے لیے اگر سیاست کرنی ہوتی پھر سارے ہم لوگ گاڑی بیٹھتے, کیونکہ اللہ کا شکر ہے ہم کام ہے, گھر ہے, گاڑیاں ہیں, مطلب تنخواہ آ جاتی ہے, اتنی آتی ہے کہ اور کسی چیز کی ہمیں ضرورت نہیں ہے. تو پہلے اگر آپ دیکھ لیں, میں مطلب ٹیچنگ کے ساتھ 5-6 سال بزنس اپنا ساتھ میں کرتا رہا ہوں, مگر اب وہی ٹائم سیاست کو دینا پڑ رہا ہے. تو یہ سیاست اگر آپ نے کرنی ہے تو وہ ایک شوق واقع نہیں اور ایک فکر لازمی آپ کے میں ہونی چاہیے, کیونکہ اس میں اس طرح سے کوئی اور مفاد نہیں آئے گا آپ کا کہ جی اکانومک کے لیے کر رہے ہو یا کسی کے لیے کر رہے ہو. نیت وہ اسی لیے کہتے ہیں نیت صاف رکھے اپنی, اور انشاءاللہ اللہ مدد کرے گا. ظاہر ہے اگر اندر آ جائے آپ منسٹر بن جائیں واقعی اچھی لرننگ ہے, مگر وہاں تک پہنچنے کے لیے تو ایک دوسری گیم ہے نا. ہم لوگ جو کر رہے ہیں
0: وہاں پہنچنے کے لیے سیاسی سوئمنگ سیکھنی پڑتی ہے
1: بہت زیادہ. جی بہت زیادہ. اب آپ دیکھیں ماشاء اللہ سے وہ ناوا بن گئی ہے منسٹر, تو پہلی جس طرح مائنورٹی وومن اور مسلم بیک گراؤنڈ کے ساتھ اس کو بھی اگر آپ دیکھیں, میں میرے خیال سے پہلی دفعہ اس کو ملا ہوں 2010 میں, اور تب ابھی وہ غوث قلعے میں اپنا سارا جس طرح کہتے ہیں نا شروع کر رہی تھی, اس کا ایک ایم تھا. اور آج دیکھیں 2026 ہو گیا, مطلب 20 سال سے وہ لگی ہوئی ہے اس میں اپنی محنت کرنے میں, کام کرنے میں. اور ہمارے کچھ لوگوں کو لگتا ہے کہ بس راتوں رات آ گیا, کیونکہ انفارچونیٹلی ہم لوگ زیادہ تر ایکٹیو ہوتے ہیں کمونیل ویل میں. کمونیل ویل میں تو آپ کو پتا ہے کہ کوئی بھی کھڑا ہو سکتا ہے. کمونیل ویل میں کافی جگہ اندر آنا کافی آسان ہے اگر آپ نے پارٹی صحیح سلیکٹ کی ہو تو. ادھر تو آپ کو بے شک ڈینش بولنے نہ آئے, آپ کے پاس کوئی پولیٹیکل ایکسپیرینس نہیں ہے, پھر بھی آپ اندر جا کے بیٹھ جاتے ہیں. اور ہمارے لوگوں کو لگتا ہے کہ جی فلکت سنگھ کی بھی جو سی پالیٹکس ہے وہ بھی ایسے ہی چلتی ہے, تو وہ ایسا نہیں ہے. فلکت سنگھ نیشنل اسمبلی ہے, مانگتی ہے, وہ بہت سیکریفائز مانگتی ہے. اس کے لیے آپ کو اپنا بھی کافی ٹائم دینا پڑتا ہے اور کافی محنت کرنی پڑتی ہے. اب آپ ماشاء اللہ دیکھ لیں ہمارے ملک سکندر صاحب, ان کا بھی آپ لاسٹ انٹرویو میں سن رہا تھا, مطلب باہر بیٹھ کے بھی بے شک وہ پارلیمنٹ میں نہیں بیٹھے ہوئے کتنا ایکٹیو ہے.
0: محنت کرنی پڑتی ہے. آپ نے ایک دیکھا بڑی چیز ہمیں ملی ہے, حیرانگی کی بات ہے, اور یہ بات ٹھیک بھی ہے کہ اس دفعہ سمیرا نواز جو بنی ہے منسٹر بنی ہے تو سب نے اس کو اپریشیٹ کیا, کسی نے مخالفت میں بات نہیں کی.
1: نہیں جی, کیونکہ وہ اپنا آپ بنا کے مطلب کافی سال لگا کے آئی ہے, اپنا آپ بنا کے آئی ہے. اور اگر آپ دیکھیں لوگ اب بولیں گے جس نے وہ اچھا جی انٹیگریشن منسٹری وغیرہ یہ کیوں نہیں لی, تو یہ ایک چیز اچھا ہے, پازیٹیو ہے. یہ ہے کہ کلیما منسٹری یہ اصل میں پہلے مرغار کے پاس رہی تھی, لاسٹ کو بڑا अच्छा मिनिस्टर रहा इस पे, जो उसने बड़ी मिनिस्ट्री एक ले ली अपनी, और गाड़ीखेल की जो मंशूर है उनका, उसमें भी क्लीमा काफी स्पिलाइन करता है, तो अच्छा है वो अपनी एक एक दूसरी तरह से अपनी पहचान बनाएंगी, और फिर इंशाल्लाह इसका फायदा है कल को इंशाल्लाह मुसलमानों को भी होगा।
0: चलिए जी, ऐसे लोगों ने जो है ना आगे बढ़ने के लिए अपना टारगेट रखा होता है, मेहनत का टारगेट रखा होता है, कल वो वजीर आजम ही बन सकती हैं। तो आते हैं आपकी पार्टी की तरफ, तो आपकी पार्टी के कितने वजीर बने?
1: हमारे 4 बने हैं जी, हमारे पहली पिछली बार मेरे हाल से 6 थे, इस बार 4 बन गए। तो लास्ट लेके जैसे कि आपको पता है, वो ऐसे से सबको पता था कि वो तो फॉरेन मिनिस्टर ही रहेगा, जोन सी भी गवर्नमेंट आती फॉरेन मिनिस्टर उसी को चुनना था, क्योंकि उसके अलावा कोई उस पोस्ट पे बैठा और जो दुनिया के हालात है नजर नहीं आ रहा था, तो वो रहा है। तो उसके बाद हमारा जो याकप एंगल स्मिथ है, जो कल्चर मिनिस्टर था, वो उसको अब टैक्स का मिनिस्टर बना दिया। देखे स्कैड मिनिस्टर हमेशा बड़ी इंटरेस्टिंग रहती है, वो कहते ऐसी मिनिस्ट्री है जिसमें पता नहीं, जो भी मिनिस्टर बनता है उसका काम काफी काफी होता है। तो बाकी एक जो मिनिस्टर है वो रह गई है, जो पहले भी थी क्रिस्टीना हिल, और से की और साथ टिकी सेंग भी उसको दे दिया, तो एक मिनिस्ट्री ने खत्म किया ना, टिकी सेंग मिनिस्ट्री है, तो उसको 2 मिनिस्ट्री उसको मिला के उसको दे दिया। और फिर जो सबसे अच्छा सरप्राइज हमारे लिए था वो, और स्पेशली हम जो ओमान के कैंडिडेट्स थे, हमारी जो स्पेस कैंडिडेट थी इधर की मोनिका हुपिंग, उसको सोशल मिनिस्टर और नोर इसामा पायद का बना दिया गया ना, तो वो काफी अच्छा हो गया।
0: कि आप साथ काम करते रहे हैं तो आपको पता होगा कि वो किस तरह की हैं, किस सोच की मालिक हैं।
1: वैसे वो काफी अच्छी अच्छी रही है काम करने में, मेरे साथ भी जब क्या कहते हैं इलेक्शन के दौरान भी फोन वगैरह भी करना, जब मैं डिबेट पे भी गया था इधर हेलो किम नेशन में, उसके बाद मुझे फोन भी आया कि निशान मुझे वो मॉन्टोस का और उसका जो सा क्या कहते हैं फांसी वाली वगैरह बता रहे थे कि यार आपका जो मुर्गारने का बंदा है उसने काफी अच्छी डिबेट की है, तो ये काफी बैकअप करती रही है ना मेरा भी ड्यूरिंग द इलेक्शन। तो काफी अच्छी पेशे से डॉक्टर, मतलब अच्छी जिसको कहते हैं काउली भी अच्छी है, तो मेरा जितना एक्सपीरियंस उसके साथ रहा है काफी अच्छा रहा है। और उसका जो कहते हैं कंपेनियन था, उसका हस्बैंड था, वो भी बड़ा नाइस बंदा, बंदे अच्छे।
0: निशान, सारे सिनेरियो में जो है वो गैर मुल्की कहाँ, इनकी सारी पार्टियों की जो कमेटियां बनेंगी, जो कुछ अभी तक सामने नजर आया उसमें तो गैर मुल्कियों का कुछ नजर नहीं आ रहा।
1: नहीं, वो आपको याद है पिछले हफ्ते भी बात की थी मैंने, आपको बताया था मैंने भी यही सवाल किया था, वो भी कहते हैं, और हमारे मलिक साहब सुंदर साहब ने भी आपके पिछले इंटरव्यू में वही बोला है कि गैर मुल्कियों के बारे में मतलब ना होने के बराबर ही है ना। ये है कि अभी जो बातें की जा रही है सख्तियों की तरफ नहीं जा रहे, मगर ये भी है कि इजी भी नहीं करने लगे हमारे लिए, मतलब जो है वो ही रखेंगे। सरप्राइजिंगली अच्छा अगर आप देखें तो ये हो गया कि ये जो मुश्ताक लोन फॉर एक जिस तरह के इनके लोग थे सोशल डेमोक्रेट के, इनको इन्होंने थोड़ा साइड पे किया है, मोनपुल्स को जैसे बंदे को ले आए हैं, और मोनपुल्स को के साथ हम हमारी कम्युनिटी की तो काफी लगती है, मुझे पता है काफी दफा उसे देखा भी हुआ है, लॉ में एक्टिव रहता है, मेरी उससे पुरानी गपशप गोदाव के टाइम से भी है, मतलब हमारी गोदाव वाली कम्युनिटी है उनके साथ भी बड़ा अच्छा तल्लक है। देखिए इनसे कशोस निश्चा इस बार काफी हमारे वो जिसे नहीं कहते मतलब का आया है, और हमारे जितने दोस्त यार जो सोशल डेमोक्रेट्स में बैठे हुए हैं उनके साथ मुझे पता है उसकी अच्छी बातचीत है, तो उम्मीद करते हैं कि हम अपने बात जितने भी हैं आगे लेके पहुंच सकेंगे अब आसानी से थोड़ा सा मिनिस्टर के पास।
0: चलें ये तो आने वाले दिनों में पता चलेगा, लेकिन ये जो बात चल रही थी पार्किंग की भी बात होती है, इन सिलेक्शन वाली आपकी हुकूमत में शामिल तो हैं लेकिन उनको वजारतें नहीं है, फिशरी तो 4 जमातें शामिल हैं, ये जो दांतों के डॉक्टर्स का बताया कि दांतों का इलाज मुफ्त होगा, तो लोगों ने यही सोचना शुरू कर दिया कि दांतों का इलाज मुफ्त हो चुका है, और इसी तरह 22 साल तक का जो सफ़र है, सफरी जो सहूलियात हैं बसों की ट्रेनों की, ये हो चुकी हैं, लेकिन मेरे ख्याल है अभी ये पेपरों में ही काम है, खाली बातों तक की हद तक है।
1: जी राजा साहब, असल में ये एक समझने वाली बात है पॉलिटिक्स में, स्पेशली वेलफेयर सोसाइटी में हमारे लिए समझने की जरूरत है। देखिए जी, फ्री पब्लिक ट्रांसपोर्टेशन, दांतों के डॉक्टर, वो तो आप भी चाहेंगे मैं भी चाहूंगा, फ्री स्कूलिंग वैसे है, مطلب لے ہیلپ جو سول ہیلپ ہیلپ ہے وہ ساری فری ہے, مگر فری تو اصل میں کچھ بھی نہیں ہوتا نا جی. ان دی اینڈ فری ہم سب چاہتے ہیں مگر کہیں نہ کہیں سے تو پھر پیسے آنے ہی ہوتے ہیں. تو پھر وہ ایک چیز ہمیشہ رہی ہے کہ ان دی اینڈ پیسے تو ہم نہیں دینے, ادھر سے دیں کان ادھر سے پکڑے یا ادھر سے پکڑے.
0: تو پیسے تو دیں گے آپ, دیکھیں نا یہ جو پینشنسٹ ہیں یا سینئر سٹیزنز ہیں یا ہینڈی کا پینشنسٹ ہیں, لیکن ان کی جو سہولیات ملتی ہیں پھر گھوم گھام کے, تو پھر پیپر تو ڈاکٹرز بھی وہیں بھیجتے ہیں کمیون کے پاس, کمیون سپورٹ کرتی ہے. تو اگر یہ میں کہتا ہوں یہ اینکوں والے اور یہ دانتوں والے میری نظر میں ایک مافیا کی شکل میں ہیں کہ ان کا بزنس ہے یا اچھا خاصا بزنس ہے. آپ کو اسپتال میں جو اخراجات ہوتے ہیں وہ فری ہیں, تعلیم جس طرح آپ کہہ رہے ہیں سب سے ضروری چیز آپ کی فری ہے, دانتوں کا علاج اسکول میں بچوں کے لیے فری ہے. تو یہ چیزیں گورنمنٹ کو سوچنی چاہیے, یا کہ پیچھے ایسا مافیا ہے جس کے سارے مفادات ان چیزوں میں, جس طرح شوگر کی دوائی جو ہے وہ ابھی تک ایجاد نہیں ہوئی, ہم ایٹم بم بنا چکے ہیں, بلاسٹک میزائل بنا چکے ہیں, شوگر کی دوائی ایسی نہیں بنا سکے جو ایک ہی بار کھائیں تو ختم ہو جائے.
1: بس اصل میں وہ فری کرتے کرتے کے چکروں میں وہی ہو جاتا نا, وہ بیوروکریسی بڑی آ جاتی ہے. میری لڑائی ہمیشہ تھوڑی سی یہ جو ریڈ پارٹی جسے ہم بولتے ہیں اکانومیکل لیول پہ غور پچھیا, ان کے ساتھ میرا ہمیشہ یہی رہا ہے کہ اتنی بیوروکریسی آ گیا ہر جگہ, اسکول میں بھی آپ لوگ دیکھ لیں, مطلب اتنا بیوروکریٹیکل ورک ہو گیا کہ مطلب کبھی کبھی میں سوچتا ہوں پڑھانے سے زیادہ یہ جو باقی کام میرے سے کروا رہے ہوتے ہیں نا یہ جان تنگ کی ہوئی ہے. اور ادھر مجھے تھوڑا سا جو فلو اکنومی ہے اچھی زیادہ اس لیے لگتی ہے کہ یہ تھوڑا فری کرنا چاہتے ہیں, بیوروکریسی کم ہو, پیپر ورک کم ہو, اور آگے جا کے مطلب فائدہ ہو ہم لوگوں کو, یہ چیز بڑی ضروری ہے. اور یہ کر نہیں پا رہے کیونکہ ایک ایسا سسٹم بن چکا ہے کہ پتہ نہیں اتنا پیپر ورک ہے ہر چیز کا کہ بندہ پاگل ہو جاتا. سو یہ ایک بڑی وجہ رہی ہے ہمیشہ. میں بھی جب مجھے کبھی پوچھتے ہیں بفائر کی انرجی بہت اچھی ہے, میں کہ بہت اچھی ہے, میری ہمیشہ یہ لڑائی رہتی ہے یار پیپر ورک بڑا کٹھا کر دیا تم لوگوں نے, ہر چیز فری کرنے کے چکروں میں ہر چیز کو ڈاکیومنٹیشن کرو. اور آپ وہی دیکھ لیں ہمارے سولوس بیس کا کیا حال ہو گیا, آپ اور ہم لوگ کتنے اتنے سال ہو گئے ہمیں, کہ پہلے کتنا اچھا ہوتا تھا, اب آپ فون کرتے ہیں اسپیشلسٹ ڈاکٹر کو کرتے ہیں جی تین تین چار چار چھ چھ مہینے بعد ٹائم ملتا ہے, اگر آپ کی کوئی فسیکھیں ہو اگلے ہفتے ٹائم دے دیتے ہیں آپ.
0: اور یہ بھی ایک سوال یا نشان, اگر آپ کی فسیک نہیں ہے تو آپ کو جلدی ٹائم ملتا ہے.
1: بالکل, اور وہی ڈاکٹر ہے وہی فون ہے, اگر آپ اسے بولو نا میں فسیکنگ میری فسیکنگ کور کر رہی ہے تو بھی ہفتے کا ٹائم مل جاتا ہے. یہ
0: اور چھ مہینے یا تین مہینے کے بعد جو ٹائم ملتا ہے وہ دس پندرہ منٹ میں بات چاہتے ہیں خدا حافظ آ جاؤ اپنے ڈاکٹر کے پاس چلے جاؤ,
1: بس ایسے ہی ہے, وہ غلطی سے ٹائم ختم ہو جائے اگر وہ بولے کہ ٹھیک ہے تو پھر نئے سرے سے. اور تم یہ ایک کافی چیز میں دیکھ رہا ہوں کہ
0: تو یہ کس کے اندر آتی ہے, اس کو کس نے ٹھیک کرنا ہوتا ہے,
1: اس کو تو یہ پولیٹیکل سسٹم نے صحیح کرنا ہے جی. یہ جو بیوروکریسی ساری بنائی ہوئی ہے اس کو کیسے ختم کرنا, یہ ایک چیز ہے. آپ کو میں بتاؤں میرا ایک جو ایک پرسنل شوق بھی تھوڑا سا پولیٹکس میں آنے کے لیے ہے, وہ یہ بھی دیکھنے کے لیے آیا کہ یار یہ اتنا زیادہ انویکلڈ کیوں ہے, ہر چیز کو اتنا انویکلڈ انہوں نے کیوں کر دیا ہے کہ جو اچھا بندہ ہے نارمل بندہ ہے جو کوئی صلاحیت رکھنے والا بندہ ہے وہ پولیٹکس میں اتنا, جو ایجوکیٹڈ بندہ کم کم لوگ آنا چاہتے ہیں آج کل. یہ جو پولیٹیکل پارٹیز میں بیٹھے ہیں پولیٹیشینز بیٹھے ہیں منسٹر جو بیٹھے ہیں, یہ بھی میں نے کہیں پڑھا تھا کہ کافی سارے منسٹر ہمارے ایسے بنے ہوئے ہیں ان کے پاس اویو صفائی کوئی نہیں ہے, یہ پڑھ کے آئے ہیں بس, وہ ینگ ایج سے پولیٹیکل پارٹیز میں رہے ہیں, سٹیٹس کونسکیپ ایسے کچھ پڑھ کے آ گئے ہیں, کام کبھی انہوں نے پانچ دس سال کیا نہیں پایا. تو یہ بھی بڑا مسئلہ ہے کہ جو ہمارے بیٹھے ہوئے ہیں لوگ اندر یہ ایسے ہیں جو بس پیدائشی پالیٹکس ہی پڑھ رہے ہیں, باہر دنیا نہیں دیکھی جنہوں نے کام خود نہیں کیا وہ بیٹھے ہوئے ہیں. تو یہ بھی آپ کو پتا یہ بھی مسئلہ ہو جاتا ہے, اور یہ ایک سب سے بڑا مسئلہ ہے. تو یہ ایک میری بڑی انٹرسٹ رہی ہے پالیٹکس میں گھسنے کے لیے کہ مسئلہ کیا ہے ویسے ادھر کی پالیٹکس پہ. وہ میں نے کہا تنقید باہر
0: آپ کے پاس ٹائم ہے چونکہ آپ حزب سلسہ میں بھی بیٹھے ہوئے ہیں, تو آپ کی ملاقاتیں بھی آپ کے چیئرمین سے لیڈر سے ہوتی رہتی ہیں کسی نہ کسی موقع میں, یا آپ لوگ اکٹھے ہوتے ہیں. ये जो कैटागरी सी वाला मामला है, देखें जो अच्छे शहरी हैं, जो अच्छे लोग हैं, जो देखे ना, मुझे छोटा बेटा कह रहा था कि अभी इसे लाइसेंस कैरी करने की ज़रूरत नहीं है, अभी सुशिकनी कार्ड कैरी करने की ज़रूरत नहीं है, पासपोर्ट कैरी करने की ज़रूरत नहीं है। यूरोप में एक ऐप्स आ गया, उस पर अगर आप करें तो मुझे भी बड़ी हैरानगी हुई। अगर ये सारी चीज़ें हो सकती हैं तो कैटागरी सी में ऐसी बना लें जो अच्छे लोग हैं उनके तो ये पाबंदियाँ नहीं होनी चाहिए।
1: जी बिल्कुल, और वो मैं लास्ट वीक जब आपसे बात हुई थी, मैं यही सोचता रहा हूँ कि अब हमें करना क्या चाहिए और क्या करें, क्योंकि माशाल्लाह हमारे इतने बंदे एक्टिव हैं, इतना इतना टाइम इस्तेमाल करते हैं, मतलब पाकिस्तान की पॉलिटिक्स करने में भी, तो थोड़ा सा टाइम इधर किसी तरह निकाल के ना अब हम लोगों को वो क्या कहते हैं ना, ऑकेनिश होना पड़ेगा। मैं ये इतना मुझे होप सिचुएशन में रहेगा, पॉलिटिक्स में भी आगे पीछे देख के पता चल गया है कि लॉबीज्म डेनमार्क में काफी चलता और लॉबी कोई भी हो, और ये है कि इधर भी फंडिंग होती है, इधर भी फंडिंग होती है, क्रोने लगाए जाते हैं पार्टीज पे, हमें भी आना पड़ेगा, हमें ऑर्गेनाइज होना पड़ेगा। मतलब एज अ मुस्लिम ऑर्गेनाइजेशन हो जाओ, चले मुसलमानों को इकट्ठा करना और मुश्किल हो रहा है, मगर पाकिस्तानी कम्युनिटी में माशाल्लाह मैं इलेक्शन लड़ा हूं तो देखा काफी अपने बुजुर्ग काफी बड़े हैं, हमारे कितने पाकिस्तानी नौजवान हैं जो कितनी अच्छी अच्छी पोस्ट पे हैं, जो इधर पले बड़े हैं मगर जो इधर ग्रीन कार्ड पे भी आए थे कुछ साल पहले, वो भी बड़े पढ़े लिखे बड़ी अच्छी पोस्टों पे। अब हम लोग सारे इकट्ठे हों किसी तरह, कोई इनको इकट्ठा करे, अम्बेसी की मदद ले, साहब मैं सुन रहा था कि अम्बेसी से भी काफी लोग खुश हैं, और लॉबीज़म की जाए, कॉन्टैक्ट होते हैं, कॉन्टैक्ट अब कितने हैं, हम सब किसी ना किसी पार्टी में कॉन्टैक्ट हैं, कॉन्टैक्ट लेके चलते हैं, फंडिंग करनी पड़ी तो पार्टीज की फंडिंग भी करो जी, क्योंकि फंड्स की हर पार्टी को जरूरत है, फंड दो और अपनी मनवा लो, ऐसा ऐसा ऐसा चलता है, इधर भी चलता है लॉबीज़म।
0: देखिए निशान, मेरी बात हो रही थी थोड़ी देर पहले, स्वीडन में आपको पता है इलेक्शन हो रहे हैं गालपुन 13 सितंबर को हो रहे हैं, उसमें तो कमून के पार्लियामेंट के होते हैं, तो उसमें

0: हाँ तो असल में ये है कि जब आप ऐसी मीटिंगें बुलाते हैं तो क्या वहां पे आपके पास ऐसे मुकर्रर लोग मौजूद हैं जो मुख्तलिफ ज़राए से मुख्तलिफ अपना तरीके से उनको बताएं कि क्या उन्होंने ऑलिट कानून बनाए हैं, कौन से उनके ग्रुन लॉ कॉन्स्टिट्यूशन के आइन के खिलाफ है, कौन कौन सी चीजों से क्या क्या तकलीफात हो रही हैं, किस तरह जो 70s में आई औरतें वो आज तक जो है वो क्या नाम है जाके शॉपिंग तो अपने सारा कुछ कर लेती हैं, हर चीज कर लेती हैं, लेकिन उनके पास डायरेक्ट पासपोर्ट नहीं है। कई यहाँ पे अपना 2000 के बाद आए, आज तक उनके पास परमानेंट अपॉलिटल एक्शन नहीं है। ऐसी बहुत सारी चीजें हैं, बहुत सारी ऐसी चीजें हैं जो कि हमें इंटरोगेशन हासिल करने में डिफिकल्टी होती है। हाँ, क्रिमिनल जो मियां मनीर साहब ने बात की मैं बिल्कुल अग्री करता हूँ, लेकिन इसके ऊपर भी बहुत बड़ा एक पॉइंट है, एक बहुत बड़ी चीज है इसके ऊपर। क्यों कि जो बंदा जेल में जाता है, जब अगर उसको बाहर काम 6 माह के बाद उसको बाहर काम मिल जाता है तो वो बाहर काम करने के लिए आता है, तो दिन को वो काम करता है, रात को वो जेल में जाकर सोता है। ये डेनमार्क का कानून है, तो वो दिन को वही क्रिमिनलिटी, वही दोस्तों को मिलता है, वही हर चीज शादी करता है रात को, तो इससे फॉरनर जो है वो बदनाम होते हैं। दूसरी चीज ये है कि कुछ लोगों को वीकेंड में छुट्टी मिलती है, वो बाहर आते हैं, वो आके यहाँ पे प्रॉब्लम्स करते हैं और फिर वापस चले जाते हैं। तो इस तरीके से ये जो चीजें हैं ये हमारे लोगों को, आज मैं शहर में था तो मैंने देखा कि वहां पे कुछ हमारे लोग लड़ाई झगड़ा कर रहे थे डैंचों के साथ, तो मैं हैरान था कि पुलिस पास से गुजरी और उन्होंने बिल्कुल गाड़ी नहीं स्टॉप की और ना उन्होंने कोई एक्शन लिया। क्यों कि जो हमारे लोग थे वो सारे के सारे नशे थे और वो बैठे हुए थे वो चर्च के सामने, तो इसलिए उन्होंने कहा कि ये तो गवर्नमेंट को एक्सपेंसिव पड़ जाएगा अगर हम इनको पकड़ के लेके जाएंगे, गवर्नमेंट के ऊपर इनको लाखों करोड़ खर्च करना पड़ेगा, लिहाजा इनको रहने दे। तो ये जो रस्ते गुजरते हुए डेनिश जाते हैं या लोग जाते हैं, फॉरनर्स जाते हैं, वहां पे होटल्स हैं, उनके ऊपर यही बात जो है वो फिट हो जाती है कि ये जो लोग हैं जिन्होंने दाढ़ियां रखी हुई है ये कौन है, ये मुसलमान है या क्रिश्चियन है, जैसे ही अलीग लैब में वो सबको यही समझते हैं कि ये मुसलमान है, यही फसाद की जा रहे हैं। हमें जो है जब कोई भी मीटिंग हो, कोई भी चीज अच्छी हो, ऐसे लोगों को बनाना चाहिए। दूसरा आप देखें कि सबसे बड़ी प्रॉब्लम जो है वो हमारी कम्यूनों के अंदर है, हमारी कम्यूनों के अंदर अभी यहाँ पे 4 माह हो चुके हैं कम्यून बनी हुई, लेकिन अदनान को पता है कि यहाँ पे अभी भी लोगों को ये नहीं पता कि हमारे बजट में क्या आ रहा है, हमारे लोगों की प्रॉब्लम्स का कोई हल है। लेडीज टेलीफोन कर पूछती हैं, बंदे बूढ़े मिलते हैं, यार कल को क्या होगा, हम कितने देर जा सकते हैं, हमें पेंशन में हमें इजाफा होगा या नहीं होगा, वो लोगों के हालात, ये काउंसलर का काम है, उनको बताना चाहिए, उनको आना चाहिए। तो मैं इस बात पे तकसीम पेश करता हूँ अदनान को कि इससे पहले दिन से लेके आज तक रेडियो पे जब भी आपने टाइम मांगा ये आ रहा है, और मियां मनीर की बात बिल्कुल सही है कि इनको चाहिए, लेकिन वहां पे डिबेट वो लोग करें जो यहाँ के कॉन्स्टिट्यूशन को जानते हैं, जो यहाँ की बात खुल के करते हैं। ये नहीं कि मैं कहूँ जी मैं तो कीर्षा, मैं तो 5 साल क्या मैं मेयर रहा हूँ या मैं क्या मैं काउंसलर रहा हूँ, लेकिन आता जाता मुझे कुछ सिर्फ डैनिश में 2 लफ्ज बोले और चला गया। हमें वो बंदे चाहिए जो कम्युनिटी को पेश करे और कम्युनिटी की प्रॉब्लम्स को पेश करे।
1: हम क्लोजिंग की तरफ बढ़ते हैं। मियां साहब ये मौजू रह जाएगा कि आपका जो आपका और शाह साहब का इस फील्ड में बड़ा गहरा तजुर्बा है, हम भी देखते सुनते रहते हैं। हाल ही आप लोगों के इलेक्शन हुए, उस पर तो थोड़ी रोशनी डालें।
2: जी राज साहब, अल्हम्दुलिल्लाह पिछले वीक आपको बताया था वहां जाते हुए इलेक्शन हुए, माशाल्लाह बहुत बड़ी तादाद में मेंबर्स आए और बड़ी अच्छी डिबेट हुई, अपनी अपनी जो तरीकाकार होता है सारा थ्रू आउट और वो हुआ, और माशाल्लाह इलेक्शन जो है वो जो मेरे पुराने साथी थे चौधरी शमरेज गुलाम वो फिर से फोरमैन इलेक्ट हुए, एक साथ यानी उसके अलावा 6 रुकन की जो कॉन्स्टिट्यूएंट्स है वो गार्डन में थोड़ा सा काम कर रहा हूँ तो सांस
1: तो हो गया ना सर, बहुत अच्छा काम कर रहे हैं, करना चाहिए, सेहत के लिए जरूरी है। तो
2: जवान सानू बनाई रखो, लेकिन सानू पता
1: है मियां साहब हमारे लिए सियासत नौजवान सियासतदान है। मियां साहब 40 साल से पहले आपकी क्या उम्र थी उस वक्त?
2: मेरी बात सुन ले पूरी।
1: तो नौजवान ही थे उस वक्त, तो इतने सालों से आप हमारे साथ अटैच है।
2: सात बंदों का जो प्रोसीजर्स बनी है वो माशाल्लाह उसमें तीन डेनिश हैं, उसमें तीन पाकिस्तानी और एक तुर्की है। और यही शाह साहब को पता है इस फील्ड में इन्हीं लोगों की जो है जिसे कहते हैं अक्सरियत है, यही लोग सिस्टम को अच्छा जानते हैं। और मेरे वक्त में यही हमारी प्लानिंग थी। अब टाक्सा ब्रांच में काफी क्राइसिस है, नई कंपनियां आ गई हैं, गाड़ियां ज्यादा हैं, उस पर तो बात होती रहती है, शाह साहब भी आपको बताते रहते हैं।
1: नहीं मियां साहब आप ये बताएं, हम आपसे तेजी तेजी में जानना चाहेंगे, आपके टेन्योर में आपने काम किया, उसके बाद फिर दूसरा टेन्योर मिला, जिनको भी मिला, अभी जो नौजवान आप कह रहे हैं बने हैं, सदर बने हैं, चेयरमैन बने हैं, अब तीसरा दूसरा टेन्योर उनके पास चला जाएगा, तो इनको तब्दीली क्या आएगी, एजेंडा क्या है आने वाले वक्त में वॉन मैन के लिए, शोफर के लिए जो होते हैं उनके लिए क्या तब्दीलियाँ लाएंगे आप लोग?
2: देखें जी, तब्दीली तो ये है कि हमारी जैसे मैंने कहा कि ब्रांच में काफी बड़े क्राइसिस है, गाड़ियां ज्यादा हैं, काम कम है, सारा सर्विस सेक्टर जो है डेनमार्क में वो बैठा हुआ है, क्योस्क हो, वैनकॉनिंग हो, टैक्सी हो, रेस्टोरेंट हो। तो जो हमारा है यानी कि इसमें अल्हम्दुलिल्लाह मैं कह रहा हूँ कि जो हमारा एक ग्रुप सामने आया है जिम्मेदार लोगों का, पिस्टल से एक बड़ी अहम क्या कहते हैं कमेटी होती है, फोरमैन उससे भी आगे उसमें यानी कि क्वालिटी होनी चाहिए, वो आगे बढ़कर एडमिनिस्ट्रेशन के साथ फैसले करने में, उन्हें प्रैक्टिकल करने में, तो ये एक प्रोसेस होता है हर कंपनी में ऐसे होता है। तो वो अल्हम्दुलिल्लाह बिल्कुल ये सालाना ये कौन सा कोई फॉर एवर जो रहता है, हर साल फिर से जनरल इजलास होता है, बड़ी कंपनियां जितनी भी हों, डेंडेंस्क बैंक हो, नॉर्डिस्क हो, खालस पे आओ, ये शाह साहब भी जानते हैं, दरान भी जानते हैं, उनमें यही एक प्रोसीजर है। तो अल्हम्दुलिल्लाह इसमें थोड़ी सी अक्सरियत पाकिस्तानियों की कह लें कि नंबर ज्यादा है, तो हमारा अल्हम्दुलिल्लाह इसमें एक तल्लक कह लें या सुनवाई ज्यादा है।
1: मियां साहब नंबर ज्यादा है तो इतना ही, जितने नंबर ज्यादा है इतना ही ज्यादा इतफाक है,
2: इतफाक तो लाना पड़ता है, लेकिन अल्हम्दुलिल्लाह ये क्योंकि वो पाकिस्तानी सियासत नहीं है, माजरत के साथ मैं आपको जरा नहीं कहना चाहता इस तरह, हमें भी फख्र है एज ए पाकिस्तानी होने पर, लेकिन वो हाँ एक सिस्टम है और सिस्टम को फॉलो करना जो है ना वो, क्योंकि ये तो एक गैर सियासी है, ये तो एक बिजनेस क्या कह लें लाइन है ना, तो इसमें तो वो चीजें जो है उस तरह अल्हम्दुलिल्लाह दिल से मंशहूर है, जो यानी कि एक बेशुमार जो इसमें फैसले हैं वो दो तिहाई अक्सरियत से कम हो ही नहीं सकते, यानी कि मंशहूर इस तरह, तो उसमें तो फिर एक सिस्टम के तहत ही आना और करना,
1: सिस्टम के तहत आना है। तो मुजीब साहब आप चूंकि सियासतदान भी हैं और आप डेनिश सियासत में ज्यादा हिस्सा डालते हैं, को के आप पीपल्स पार्टी के सदर हैं, लेकिन हमेशा आपने सियासत जो है मियां साहब की तरह जो है ना कम्युनिटी की ही है, आप क्या कहेंगे?
3: देखिए माशाल्लाह सारे भाइयों ने बड़ी अच्छी बातें की हैं, तो मैं तो इसको कंक्लूजन कैसे करूंगा कि जैसे मियां साहब ने फरमाया कि जल्दी वह एक मीटिंग का अरेंज करेंगे, मिनिमम एजेंडे के ऊपर ये मीटिंग होनी चाहिए जिसमें मेन जो पॉइंट है उसको मद्देनजर रखा जाए, जो कि कम्युनिटी के लिए, जो फार्मर्स के लिए हैं और जो चीजें सामने, क्योंकि जितना लंबा हम एजेंडा रखेंगे, जितने ज्यादा हमारे पॉइंट्स होंगे तो उनपे इतनी ज्यादा बात नहीं, मिनिमम एक एजेंडा हो तो अच्छी बात है। हमें खुशी है कि जब इत्तेफाक से हम ये काम करेंगे तो उम्मीद है कि इंशाल्लाह सुना भी जाएगा। तो इसमें जरूरी है कि तमाम लोगों को मदु किया जाए और तमाम लोगों को, जैसे मोहतरम शाह साहब ने फरमाया, वहां पे एक छोटी सी कमेटी बना लें और उस कमेटी को ही इख्तियार दें कि जब मीटिंग्स हो तो अपने बहुत तैयारी करके आए और अपने पॉइंट्स जो है, जो मिनिमम एजेंडा होगा उसके ऊपर जो बात करनी है वही लोग बात करें, ये नहीं कि अब सारे अपने वहां पे बोलना शुरू कर दें तो फिर वो मीटिंग का माहौल भी ऐसा नहीं रहता। तो मेरा ख्याल है एक अच्छी सोच है, अच्छी चीज है, इस पे मियां साहब भी काम करें, मोहतरम शाह साहब भी काम करें, अदनान साहब भी काम करें, आप भी काम करें, हम भी काम करें, तो इंशाल्लाह कम्युनिटी के लिए कोई ना कोई बेहतर रिजल्ट आ जाए, बड़ी अच्छी बातें हुई हैं। मेरा ख्याल आप इसको आप मैं
1: क्लोजिंग करते हैं मियां साहब, हां और अपना मुजीब साहब आपसे हां और ना में जवाब दें कि हमने यहां पाकिस्तानी सियासत करनी है या डेनिश सियासत करनी है?
3: دیکھیں جی ہم نے یہاں پہ دیکھیں میں آپ کو یہ کلیئر بات کر دوں, کیونکہ ہمارا روٹس جو ہے وہ پاکستان سے ہے, پاکستان کے ساتھ بھی ہمارا تعلق ہے, ہماری مٹی جڑی ہوئی ہے, اس کی سیاست کو بھی ہم نہیں چھوڑ سکتے. لیکن کیونکہ ہم یہاں سے آدھی صدی میں رہ رہے ہیں, کیونکہ یہاں پہ ہم نے رہنا ہے, ہم سے مراد ہم تو سینئر سٹیزن ہیں, ہمارے بچوں ان کے بچوں نے رہنا ہے, تو یہاں کی جو سیاست ہے اس میں بھی دلچسپی اور اس میں حصہ لینا بہت ضروری ہے. تو میں سمجھتا ہوں کہ دونوں طرف کی سیاست جو ہے وہ ضروری ہے, لیکن جہاں پہ ہم رہ رہے ہیں اس کی سیاست میں زیادہ حصہ لینا زیادہ ضروری
1: ہے. اس کا مطلب یہاں کی زیادہ ضرورت ہے. جی میاں صاحب.
2: جی بہت اچھی بات کی ہے میرے بھائی مجیب قریشی صاحب نے. میرا بھی الحمدللہ ساری زندگی رائے صاحب 14 سال کی عمر سے لے کر اب تک ایسی, میں تو بیسیکلی سیاست نہیں سوشل ورکر کی حیثیت سے آگے بڑھا ہوں اور سوچ رکھتا ہوں. اور
1: لیکن ہم آپ کو سیاست میں لے آتے ہیں نا, ہم نے استعمال بھی کرنا ہوتا ہے نا آپ کو.
2: نہیں مجھے الحمدللہ وہ کسی نے استعمال کرنا, ہاں میں تو ایک چھوٹا سا آزار ہوں, اگر کسی کام آ سکتا ہوں تو میں تو خود ہی پہنچ جاتا ہوں. پاکستان سب سے پہلے ہے جی, پاکستان ہماری جان آن ہے, وہ ماں ہے ہماری, اور وہاں کے جو سسٹم نظام میں جو ہمارے روٹس ہیں جو تعلق ہیں وہ نہ ہمیں چھوڑنے چاہیے نہ ہمیں چھوڑنے ہیں. اسی طرح یہ ملک ہمارا ہے ڈینمارک, وی لو ڈینمارک آلوے, اور اس میں جو تعلق ہیں یہ بنانی پڑتی ہیں چیزیں, ایک پولیس کو نہیں بہت سارے لوگوں سے ایک تعلق بنانا چاہیے, اور اس معاشرے کے اندر ایک میسج اچھا ہمیں ہماری پہچان ہونی چاہیے, اور وہ خود بخود تو نہیں آتی گھر بیٹھے, تو اس کے لیے جو بھی.
1: ٹھیک ہے میاں صاحب آپ کا موقف آ گیا. عدنان آپ آخر میں کیا کہیں گے؟
4: میں یہی کہوں گا کہ سب کو مل کے کام کرنا چاہیے, اور پاکستانی سوسائٹی اور جس مرضی کو جو ضرورت ہو میں میرا حاضر ہوں, میرا نمبر بھی ہے, آپ جب رابطہ کریں گے میں انشاءاللہ تعالی ضرور آؤں گا. ٹائم سے ہو سکتا ہے کہ تھوڑا ڈفرینٹ ہو, مگر انشاءاللہ تعالی جہاں بلائیں گے میں آ جاؤں گا.
1: بہت شکریہ شاہ صاحب, آپ کلوز کریں اور مہمانوں کا شکریہ ادا کریں.
0: جی میں سب سے پہلے میاں مجید صاحب سے اتفاق کرتا ہوں کہ بہت ساری کمپنیز جو ہیں وہ پر پھلائے ہوئے ڈینمارک آنے کی کوشش کر رہی ہیں اور آ بھی گئی ہیں. اس میں اب جو فنکشن ہے وہ میں نے کہا وہ خطرے میں پڑ گیا, لیکن آج بھی اگر میاں منیر اور چند لوگ جو ہیں یہ کیونکہ اب اسٹرائک تو یہ کر نہیں سکتے, ہڑتال تو یہ کر نہیں سکتے کیونکہ ان کے رائٹس ختم ہو گئے ہیں بائی لا, اگر یہ اکٹھے ہو کے تو یہ ٹرانسپورٹ منسٹر کے آگے چند ایک نکات پیش کریں, جیسے کہ میں نے چودھری ولایت نے لکھا تھا, لیکن اس وقت کیونکہ پرابلم یہ ہوگی کہ 2 مہینے کے بعد الیکشن آ گئے اور وہ اپنا ٹرانسپورٹ منسٹر تبدیل ہو گیا, تو اگر اس طرح لکھا جائے اور اس کے اوپر بحث ہو تو آج بھی چانسز ہیں کہ نیا قانون ختم کر کے اوبر قانون, کیونکہ اوبر کا قانون جو ہے اس کو سپریم کورٹ نے یہاں بند کیا تھا, اور یہ سیاستدانوں نے سپریم کورٹ کے قانون کو اوپر آ کے تو انہوں نے یہ ساری چلاکیاں کی ہیں, تو یہ دوبارہ جو ہے یہ قانون جو ہے لاگو ہو سکتا ہے, اور پرانے گورنمنٹ جو ہیں جیسے با عزت طریقے سے خود میاں صاحب کو پتا ہے یہ آ سکتا ہے, صرف اس میں یہ ہے کہ چند بندوں کو اکٹھا کرنا پڑے گا, قانون معمولی سا ہے بتانا پڑے گا, اور اس کے بعد جو ہے یہ بات آگے بڑھ سکتی ہے, اور پروٹیسٹ بڑی اچھی چیز ہے, لیکن ہمیں ایز اے بون مین پروٹیسٹ کرنے کی ضرورت ہے. اب لوگ جو ہیں ینگسٹرز وہ بون مین نہیں بننا چاہتے, وہ ڈرائیور بننا چاہتے, وہ کہتے ہیں کہ بون مین میں جو ہے بہت زیادہ کام کرنا پڑتا ہے, بہت زیادہ نقصان ہے. لہٰذا یہ بحث ہم نیکسٹ سنڈے پہ رکھیں گے یا کسی اور دن, تو میاں صاحب کو بھی لے لیں گے, بات کریں گے, کسی اور ایکسپرٹ کو بھی لے لیں گے. میں بہت بہت شکریہ ادا کرتا ہوں میاں منیر صاحب کا, بہت اچھی باتیں کی ہیں میرے بھائی اپنا مجیب قریشی صاحب نے, بیٹے عدنان نے بہت اچھی کی ہیں, اور مجھے بہت امید ہے کہ یہ شائننگ اسٹار بنے گا عدنان, کیونکہ اس میں دو جذبے ہیں, ایک یہ ٹائم دیتا ہے, دوسرا یہ ہے کہ آنے سے پہلے تیاری کر کے آتا ہے اور ہر بات کا جواب جو ہے وہ دلائل سے دیتا ہے. تو میاں منیر صاحب بھی جو ابھی انہوں نے کہا کہ یہ 4 لیڈران کو بلائیں گے, یہ بہت اچھی بات ہے, اور مجھے امید ہے کہ وہاں پہ اگر میجورٹی لوگ ہوں اور اس کے اندر لیڈیز بھی ہوں, کیونکہ ہمارے ڈینش کولیگ آج بھی یہ گلہ کرتے ہیں, وہ کہتے ہیں کہ آپ لوگ آ جاتے ہیں اور آپ اپنے خواتین جو بڑی بڑی پروفیسر ڈاکٹرز یونیورسٹیز اور بڑے بڑے اعلیٰ مقاموں پر بیٹھی ہوئی ہیں وہ, اور میرا بازار, عید بازار, مینگو بازار میں وہ گھومتی پھرتی ہیں, لیکن جب آپ لوگوں سے بات ہو تو آپ ان کی پریزنٹیشن کر رہے ہیں, ان بیچاریوں کو پیچھے کر دیتے ہیں. تو ہمیں چاہیے کہ اپنی عورت کو عزت دیں اور ان کو بھی ساتھ آگے لے کے آئیں. جی راجہ صاحب, سب کا شکریہ. جی
1: بہت شکریہ سامع ناظرین, آپ سب کا بہت شکریہ, میاں صاحب کا, شاہ صاحب کا, اپنا مجیب صاحب کا, عدنان کا. تو انشاءاللہ اگلے مہمانوں کی طرف بڑھتے ہیں. آپ کا بہت شکریہ سامعین ناظرین, یہ ملا جلا انفارمیشن کا پروگرام تھا جو میں نے آپ کے ساتھ شیئر کیا, اور ہمارا کسی کے ساتھ متفق ہونا کوئی ضروری نہیں ہے, ہر کوئی اپنی بات کر سکتا ہے, ہم جمہوری ملک میں رہتے ہیں, ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے.
5: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
6: سامعین کرام, ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. سامع ناظرین, یہ ملا جلا آپ کی آواز کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کے ساتھ براہ راست حاضر ہے. سامع ناظرین, موسم بہت اچھا ہے, دھوپ نکلی ہوئی ہے, سیاسی موسم جو ہے وہ بھی بہت اچھا ہو گیا ہے, اس کے بھی جو دھوپ نکلی تھی سیاسی دھوپ نکل چکی ہے, اب الیکشن مکمل ہو چکے ہیں, وزراء بن چکے ہیں, اب جب چھٹیوں پہ جائیں گے, چھٹیوں کے بعد ہی کہیں آ کر جو ستمبر اکتوبر میں یہ ساری باتیں کریں گے. تو ہم نے کہا کیوں نہ صاحب کا پارلیمنٹیرین سے جو ہے, ایکٹیوسٹ بھی ہے اور تجزیہ نگار بھی ہے, وہ بہت سارے جو ہیں انالائز بھی کرتے ہیں بہت ساری چیزوں کو, اور موجودہ کوپن ہیگن میں سٹی کونسلر بھی ہیں, تو کیوں نہ ان سے جانا جائے کہ یہ سارا کچھ کیا ہو رہا ہے. السلام علیکم سکندر.
7: جی سر, السلام علیکم.
1: سکندر, میں نے چھوٹی سی تمید باندھی ہے تو میں آپ سے جاننا چاہوں گا, چونکہ آپ کے بیانات آتے رہتے ہیں سوشل میڈیا پر, اخبارات پہ بھی آپ کالم لکھتے ہیں, تو کیا ہو رہا ہے, نئی حکومت بن گئی, آپ کیا کہیں گے؟
7: دیکھیں, کہنے کو تو بہت ساری باتیں ہیں, میں یہاں سے شروع کروں گا کہ ابھی حکومت بننے سے کوئی ہفتہ پہلے آپ کو یاد ہوگا کہ میری قومی اخبار میں ایک کالم میں نے لکھا تھا جس کے اوپر میں نے کوپن ہیگن پارلیمنٹ میں بھی اس کے اوپر میں بولتا رہا کہ جو اس وقت ایک مسلمان عورتوں پہ اور مسلمان اور مینورٹیز کے گھروں میں جو سیاستدانوں کا فوکس ہے کہ عورتیں کس طرح کے کپڑے پہنیں, سویمنگ کس طرح کریں, ہاتھ وہ دیں, یہ ساری جو یہ جو قانون بنا رہے ہیں, اس پہ میں نے وہاں باقاعدہ جو ہے پارلیمنٹ میں بھی بات کی, میں نے اس کے اوپر بہت بڑا کالم لکھا, آپ نے پڑھا ہوگا. تو حکومت جو اب بنی ہے اس پہ جس طرح کہ میں نے آپ کو اپنا تجزیہ دیا تھا کہ پہلے یہ کافی سالوں سے جو قانون ہے فیملی سمفین کے, جو قانون ہے پاسپورٹ کے, جو یہ جتنے بھی قانون ہیں اس پہ انہوں نے زور دیا ہے. اب جو نیکسٹ سٹیپ ہے وہ یہ ہے کہ آپ یہ سمجھ لیں کہ آپ یہ گھروں کے اندر گھسنا چاہ رہے ہیں, اور یہ میں بات اس لیے کر رہا ہوں کہ ابھی جو انہوں نے 77 پیج کا جو مینیفیسٹو لکھا ہے اس میں سب سے پہلی غور کرنے والی بات, جو حیران انگیز بات ہے, وہ یہ ہے کہ اس میں اب ہم نے جو سوچا تھا کہ ہم ریڈیکل منسٹر الچینچو کو انسٹیٹیوشن کو ووٹ دیں گے, اس سے ہمارے حالات میں بہتری. بات یہ کر رہا تھا کہ جو 77 پیج کا مینیفیسٹو انہوں نے لکھا ہے اس میں ایک سنگل ہمارے لیے کوئی نرمی نہیں ہے, ایک بھی قانون کی, پاسپورٹ کی, فیملی سمفیوئن کی, کسی بھی چیز کی ہمارے متعلقہ کوئی ایک بھی, ایک سنگل بھی, یعنی کہ میرے ورڈنگز آپ ذرا نوٹ کریں, ایک سنگل قانون کی بھی نرمی نہیں آئی. ہمارے بارے میں بہت تھوڑا لکھا ہوا ہے, لیکن جو لکھا ہوا ہے وہ اس پہ جو میجر دو چیزیں ہیں اس پہ میں یہ بتاؤں گا کہ ایک انہوں نے یہ لکھا کہ ایک کمیشن بٹھایا جائے, وہ بھی سنس کا فارم جو ہے انہوں نے اب تیار کرنی ہے جس میں آپ یہ لوگوں کو جلد سے جلد ڈپورٹ کس طرح کیا جائے, کیسے کیا جائے, ود ان دا فریم آف دا کنونشنز, ان کے اندر رہتے ہوئے کس طریقے سے لوگوں کو چھوٹی سی سزا پہ نکالا جائے. یہ اب مومپوز کو جو بنے ہیں انٹیگریشن منسٹر, انہوں نے اور سارے منسٹر جو ہیں وہ ذرا میرے خیال سے ذرا چھٹی کر رہے ہیں, لیکن انہوں نے فوراً جو انٹیگریشن منسٹر ہے اس کو بیان بازی پہ لگا دیا. ایک تو یہ بات ہو کہ اس پہ تفصیلاً ابھی آگے بات کریں گے. دوسری جو میں سمجھتا ہوں کہ جو بہت ایک फोकस है इनका, वैसे तो ये न्यूट्रल बता रहे हैं लेकिन जब ये सियासी काम अपना शुरू करेंगे तब ये फोकस होगा सिर्फ मुसलमानों पे ही, ये भी मेरी आज बात लिख लें। उसमें उन्होंने ये लिखा है कि एक मेन मैनिफेस्टो में उन्होंने ये हमारे हवाले से डाला है कि जो नेगेटिव सोशल कंट्रोल है, यानी कि ये कहते हैं कि हम अपनी बच्चों को बच्चियों को कहाँ वो शादी करें, कहाँ वो किसके साथ उठे बैठे, फेस्टो में जाए ना जाए, स्विमिंग पे जाए ना जाए, कैसे जाए, ये जितने भी जिसको ये नेगेटिव सोशल कंट्रोल कहते हैं, ये इन्होंने अपना एक मेन पॉलिटिकल जहां पे इन्होंने फाइट करनी है, जो इन्होंने काम करना है, वो इन्होंने इसको अपने 77 पेज के मैनिफेस्टो में हमारे मुतल्लिका जो चीजें हैं जिसपे फोकस होगा, वो लेनिंग पुलिसी एक मिनट से इस पुलिसी, उसमें उन्होंने ये पॉइंट रखा है। तो मेरा आपको कहने का मकसद ये है कि पहले 20 सालों में इन्होंने घर के बाहर जो कानून है आप ये समझ लें उस पर इन्होंने फोकस किया और नाटक बंद किया, अब ये घरों के अंदर घुसना चाह रहे हैं। और मैं देखे मैं समझता हूँ कि नेगेटिव सोशल कंट्रोल बिल्कुल गलत है। अब अपने बच्चों पे नाइंसाफी और ज्यादतियां नहीं करनी चाहिए, बिल्कुल नहीं करनी चाहिए। लेकिन सवाल ये उठता है कि जब 18 साल से कम बच्चा बच्ची है, अब माँ बाप की कस्टडी है, माँ बाप जो सही समझेंगे उस तरीके की वो तालीम देंगे। हाँ यकीनन वो कानून के दायरे के अंदर रहते हुए आप जो अपने बच्चों के लिए सही समझते हैं आप वही करेंगे। और लेकिन बात ये कानून की नहीं है, बात ये वैल्यूज की है, बात ये तहजीब की है। वो कहते हैं कि नहीं आप जिस तरह अपने बच्चों को बड़ा करते हैं आप भी अपने बच्चों को इस तरह बड़ा करें, जबकि जमहूरियत में ऐसी बात है ही नहीं। आप कानून के दायरे के अंदर रहते हो, आप अपने बच्चों के लिए जो बेहतर समझते हैं आपको उसकी इजाजत है। और लेकिन ये सियासतदान जो है इसको भी अब टारगेट करेंगे इस चीज को। और मैं उसमें एक मिसाल आपको दूंगा कि अभी कुछ अरसा पहले ना इन्होंने जिस दिन हमारी पार्लियामेंट में डिबेट हुई है तो उस दिन जो नील्स लगाव ने कंजर्वेटिव का ये कह रहे थे कि मुसलमान जो है ये नेगेटिव सोशल कंट्रोल करते हैं अपनी बच्चियों पे, और जिस तरह की अभी स्विमिंग कुछ औरतें हैं वो बच्चियां औरतें हैं वो कहती हैं कि हम स्विमिंग जो है सिर्फ लेडीज क्लास में हम करना चाहते हैं, इसको उन्होंने अब बंद कर दिया हुकूमत ने कम्यून ने मिसाल के तौर पे। या इन्होंने कहा कि जब आपने डांस फेस लेना है तो औरतों ने जरूर हाथ मिलाना है स्किन से स्किन लेने के लिए, या इन्होंने जिस तरह बुरखा बैन किया या एक्सेट्रा एक्सेट्रा जितने भी आप कानून जानते हैं। अच्छा अब बात यह है कि जिस दिन हमारी डिबेट हुई है कोपेनहेगन पार्लियामेंट में तो उसके अंदर दिल्स फगाव ने उठ के कहा है कि आप बताएं कि मुसलमानों के अलावा ये कौन करता है जबरी अपने बच्चियों पे। तो बात वही होगी जो मैं हमेशा करता हूं, आगे से कोई बोलने वाला हो तो फिर इनको मुंह तोड़ जवाब दिया जाए। वहां पे मैंने पार्लियामेंट में उठ के ये कहा, मैंने कहा कि आप मुझे एक बात बताएं, मतलब ये मैं अक्सर पहले भी बात कर चुका हूं कि एक सर्वे आया था, उस सर्वे में ये उस सर्वे को इस्तेमाल करते हैं हमारे खिलाफ, कहते हैं कि एक सर्वे आया जिसमें मोर देन 40% जो मुसलमान पेरेंट्स है उनसे ये पूछा गया कि आपकी बेटी अगर किसी एथनिक डैनिश से नॉन मुस्लिम से शादी करती है रहना चाहती है तो क्या आप उसको एक्सेप्ट करेंगे। उस सर्वे में मोर देन 40% जो रिस्पोंडेंट्स थे जिन्होंने जवाब दिया उन्होंने कहा नहीं हम इस चीज को एक्सेप्ट नहीं करते। इस चीज को इन्होंने बहुत बड़ा इशू बनाया उस दिन पार्लियामेंट में भी इशू बनाया, लेकिन ये बात बताना भूल जाते हैं कि यही सर्वे एथनिक डैनिश पेरेंट्स पे भी हुआ है। उसमें यह पूछा गया कि अगर आपकी बेटी एक मुसलमान बॉयफ्रेंड या मुसलमान से शादी करती है तो क्या आप उसको एक्सेप्ट करते हैं। राजा साहब आप गैस करें वहां पे क्या जवाब हुआ होगा। वहां पे भी यही जवाब था, मोर देन 40% ने कहा हमारी डैनिश एथनिक डैनिश बच्ची अगर किसी मुसलमान से शादी करती है या बॉयफ्रेंड रखती है तो हम उस चीज को नापसंद करेंगे। इस फैक्ट को तो सामने नहीं लाया जाता, फैक्ट उसी को सामने लाया जाता कि मुसलमान माँ बाप ने या माइनॉरिटीज के माँ बाप ने ये कहा कि 40% ज्यादा ने कहा है कि हम नहीं पसंद करेंगे कि हमारी बेटी किसी गैर मुस्लिम से शादी करे। तो मेरा कहने का मकसद ये है कि अगर ये कहते हैं कि ये नेगेटिव सोशल कंट्रोल है तो ये नेगेटिव सोशल कंट्रोल उतने ही एथनिक डैनिश फैमिलीज में है जितनी की मुसलमान फैमिलीज में है। लेकिन जब इनका अब ये पॉलिटिकल एजेंडा जब ये अब इस मैनिफेस्टो पे जब ये काम करेंगे तो एक सेकंड तो उस पे जो है ये फोकस जो है नहीं करेंगे, ये सिर्फ जो है मुसलमानों पे फोकस करेंगे, ये उस पे फोकस नहीं करेंगे। तो इसलिए मैं ये समझता हूं कि जो अभी नई हुकूमत आई है उसमें हमारे हवाले से जो नरमी आनी चाहिए थी, क्योंकि देखें कि हमने 7% ने इनस लिस्ट को वोट दिया, एल्सैनसुक बामुश्किल अंदर आई, इसी तरह रेडिकल विंस्टा को वोट दिया, लेकिन हमारा वही बात होगी जो मैंने पहले तज्जिया किया था कि जब ये मैनिफेस्टो बनेगा तो इसमें आप देखेंगे हमारे मुतल्ले का कोई जो है कानून, कोई नरमी, कोई कुछ नहीं होगी। जी राजा साहब,
1: सिकंदर आपने बताया कि हमारे मतलब कोई किसी पार्टी जो हुकूमती जमात में पार्टियां बैठी हैं उसके हमारे मतलब कोई कुछ भी नहीं है, तो लेकिन जितने कैंडिडेट आते हैं इलेक्शन में ये इन्हीं पार्टियों में आते हैं हमारे गैर मुल्की बैकग्राउंड के?
7: जी राजा साहब, मुझे समझ नहीं आई, फिर फरमाएं।
1: मैंने कहा कि ये जो आपने बताया साहब, ये सारा चीज़ है मंजरनामा आपने बताया कि हमारे लिए कुछ भी नहीं है, तो हमारे गैर मुल्की या मुसलमान जो है डैनिश सारे इन्हीं पार्टियों में जाते हैं, वजह क्या है
7: इसकी? मेरा ख्याल से जो देखे सब की अपनी अपनी वजह होगी, मैं जो समझता हूँ वो वजह ये है कि इन पार्टीज में सीट आसानी से निकल जाती है, तो इस वजह से यहाँ पे इलेक्शन लड़ना आसान होता है, तो इसलिए ये जो है यहाँ पे करियर बनाना आसान होता है। ये मेरी अपनी एक जाती राय है, आप उनसे पूछे वो आपको जवाब देंगे, लेकिन मेरी ये जाती राय है, क्योंकि नहीं तो आप ये भी पूछे ना उनसे कि अब आपकी हुकूमत आई है, आपकी पार्टी अब इक्तदार में है, तो क्यों नहीं अब आपने जो इतने 10 हफ्ते लगा के मैनिफेस्टो तैयार किया है, हमारे लिए नरमी क्यों नहीं है पासपोर्ट पे, हमारे लिए नरमी क्यों नहीं है फैमिली सामफियन पे, हमारे लिए नरमी क्यों नहीं है जो आपकी जो तरीका वारदात होती है मुसलमानों को गंदा करने में, क्यों नहीं है नरमी इन चीजों पे, क्यों नहीं नरमी? आपने क्यों नहीं ये बुरखा बैन हटाया, आपने क्यों ये कानून नहीं हटाया कि अब औरतों को अलहदा स्विमिंग करने की दोबारा इजाजत मिलनी चाहिए, आपने आपने क्यों नहीं हटाया कि ये जो इन्होंने कानून बनाया है मुसलमान औरतों के को टारगेट करने के लिए कि भाई आप जो है लाजमी आपने काम करने हैं इतने घंटे, नहीं तो आपको वो छांग्स प्लेट जो है वो क्यों नहीं आपने किया? तो इसलिए मैं समझता हूँ ये सवाल बनते हैं इनसे, पूछना चाहिए इनसे बिल्कुल।
1: और दूसरा सिकंदर, जो SF पार्टी शामिल हुई है हुकूमत में, इन्हीं स्टेशन हुकूमत से बाहर रही थी, इन्हीं स्टेशन की बातें आ रही हैं कि हम पार्किंग का कुछ करेंगे, बच्चों के 22 साल तक के जो बच्चे हैं उसको फ्री सफ़र की सहूलियात देंगे, पेंशनिस्ट के लिए कुछ करेंगे, दांतों का इलाज मुफ्त होगा, ये जो नारा है इसके मतलब बताएं।
7: देखें सबसे पहली बात यह कि जो मैंने अभी पहले आपको बात बताई है वो थी स्पेसिफिकली हमारे मतलब, तो उस पर तो मैंने आपको एक बता दिया है। आगे आपकी बात सही है कि इसके अलावा मैनिफेस्टो में बहुत अच्छी चीजें भी हैं, उसमें ये बड़ी अच्छी चीज है कि जो हुकूमत जो 22 साल से जो कम साल के बच्चे होंगे उनके लिए फ्री ट्रांसपोर्ट होगी, बहुत बहुत ही अच्छी बात है। उसके अलावा ये बताते हैं कि उसके अलावा बताते हैं कि जो छेनले है वो इनस्टिस ने कहा कि वो फ्री होगी, लेकिन वो कल ही लास्ट लोके ने सबके लिए फ्री होगी, कल ही लास्ट लोके ने बयान दे दिया कि ये जरूरी नहीं है सबके लिए होगी। इस पर बहस चल रही है कि भी मैनिफेस्टो में फिर लिखा क्या है और आपकी पॉलिसी क्या है। तो इसके अलावा अच्छी चीजें हैं ओवरऑल सोसाइटी के लिए, लेकिन हमारे लिए जो है ना, मैंने इस पर एक तबसरा भी किया है, पता नहीं आपने पढ़ा है कि नहीं, कि मैंने लिखा कि आप हमें फ्री दांतों के लिए तो आप दे देंगे, आप हमारे बच्चों को ट्रांसपोर्ट भी दे देंगे, लेकिन इज्जत और रिस्पेक्ट जो है वो आप नहीं दे रहे हमें, वो आप नहीं कर रहे। तो इसलिए देखिए राजे साहब, आप जिस मुल्क में रहते हो ना, अगर आपकी इज्जत ही नहीं है, अगर आपको एक बराबर का शहरी नहीं समझा जाता, तो फिर आपको बेशक ये आपके दांत साफ कराते रहे, उससे मैं समझता हूँ कि इंसान की जो एक सेल्फ रिस्पेक्ट है जाना वो उससे कायम नहीं होती।
1: ये बात सिकंदर आपकी दुरुस्त है, लेकिन देखे ना हमारे पड़ोस में अभी सितंबर में इलेक्शन होंगे, वहां तो कम्यून के रीजन के पार्लियामेंट के एक ही दिन गालिबन होते हैं, तो ये उसके जो है वो ट्रांसपोर्ट पेंशनिस्टों के लिए फ्री है सब, मतलब पेंशनिस्टों के लिए पास उनका फ्री है, बहुत सारी सहूलियात है, تو باقی چیزیں ہیں ان کو نظر آ جاتی ہیں سیاستدانوں کو، کمیون میں دیکھیں نا، چونکہ آپ خود کمیون میں بیٹھے ہوئے ہیں، جب لوگ اپلائی کرتے ہیں ان کی انکم کم ہوتی ہے تو پھر کمیون کو سہولیات دیتی ہے، دانتوں کو بھی سہولیات دیتی ہے، پیپر ورک کتنا زیادہ ہو جاتا ہے کہ کئی لوگ جو ہے اس کی طرف جانا ہی نہیں چاہتے، حالانکہ قانونی ان کو سہولیات مل جاتی ہے، آخر میں جا کر پیسے یہ خزانے سے نکالنے ہیں۔ تو یہ دانتوں والا، اینکوں والا، یہ جو ایک مافیا سسٹم ہے، ایک طبقہ ایسا ہے جس کو جو ہے پروموٹ کیا جا رہا ہے۔ اسپتالوں میں دوائیاں مفت ہیں، لیکن جب آپ اپوٹیک سے خریدتے ہیں تو وہ اس کے پیسے دینے پڑتے ہیں، جس کے پاس نہیں ہے پھر وہ کمیونوں میں جاتا ہے، پھر وہ سہولیات لیتا ہے، تو سسٹم آخر جا کر پھر بھی کمیون میں مانگنے کا ہی بنتا ہے۔ تو پہلے سے یہ ساری چیزیں ٹھیک کر دی جائے، آپ والی بات عزت بھی دی جائے اور یہ چیزیں بھی ٹھیک کر دی جائے، تو کیا فرق پڑے گا خزانے پہ؟
7: میں آپ کی بات سے متفق ہوں۔ ابھی پچھلے دنوں ایک اکنوم نے یا کسی ایکسپرٹ نے یہ بھی بکایا کہ اب یہ جو ممس جو ہے یہ ہاف کرنا چاہ رہے ہیں کھانوں کی چیزوں پہ، اور فروٹ اور سبزیوں پہ بالکل ہٹانا چاہ رہے ہیں۔ اس میں بھی انہوں نے یہ کہا کہ جب یہ پریکٹیکلی آئیے سامنے، جب آپ لائیں گے تو اس کے اندر جو ہے بہت سارے ایسے، آپ سمجھ لیں یہ جو ایک چین ہوتی ہے، سارے جو پروڈکشن چین ہوتی ہے، یہ ضروری نہیں کہ یہ سارا جو عوام ہے اس کو ہی یہ بینیفٹ ملے۔ یہ جو ایک پروڈکشن چین ہوتی ہے، یعنی کہ پہلے سامان بنتا ہے، پھر آگے جاتا ہے، پھر ایکسپورٹ ہوتا ہے، پھر وغیرہ وغیرہ کرتے کرتے مارکیٹوں میں پہنچتا ہے، اس چین میں یہ بہت سارا، یہ جو ممز کا جو چکر ہے، یہ ادھر شاید ان کو بھی زیادہ بینیفٹ ہوگا، اور وہاں سے جو ہے زیادہ یہ جو پرسینٹیج ہیں وہاں سے جو ہے ان کو ہوگا، لیکن ہمیں جو کنزیومر ہیں ہمیں اس طریقے سے یہ اس کا فائدہ نہیں ہوگا، کیونکہ اس پروڈکشن چین میں جو یہ رعایت دی گئی ہے ادھر ہی پوری کر دی جائے گی۔ تو بہرحال یہ تو چیزیں ابھی دیکھنے والی ہیں کہ اب آگے کس طرح ہوتا ہے، کیا وہ کرتے ہیں، کس طرح اس کو امپلیمنٹ کرتے ہیں۔ ابھی تو انہوں نے صرف کہا کہ ہم کریں گے، اب کب کریں گے یہ اب دیکھنے والی بات ہے، کیسے کریں گے یہ دیکھنے والی بات ہے۔
1: سکندر، آپ خود پارلیمنٹ میں رہے، آپ کی بڑی مضبوط آواز تھی اور آپ سسٹم کو سمجھ چکے ہیں اور جانتے بھی ہیں سسٹم کو۔ یہ جو چھپ چھپا کر جو باتیں کی جاتی ہیں، کاغذ لکھے جاتے ہیں، ایگریمنٹ پارٹیوں میں ہوتے ہیں کہ یہ کرنا ہے یہ نہیں کرنا، لوگ دو چار دن باتیں کریں گے، دو مہینے کے بعد پھر بھول جائیں گے، اور جو کچھ اندر لکھا ہوا ہے یہ پھر آپس میں جو ہے ملی بھگت جسے کہتے ہیں، یہی سسٹم اب چلے گا؟
7: دیکھیں بات یہ ہے کہ لوگ بہت تنگ ہیں، اور میں صرف مسلمانوں کی مائنورٹیز کی بات نہیں کروں گا، میں بذات ڈینش میں کہوں گا کہ سارے بڑے تنگ ہیں، تنگ ایسے ہیں کہ کھانے مہنگائی بہت زیادہ ہو گئی ہے، بہت زیادہ ہو گئی ہے، ہم دیکھ رہے ہیں کہ اولی حد بہت بڑھتی جا رہی ہے، جو امیر ہے وہ بہت امیر ہوتا جا رہا ہے، جو عام طبقہ ہے وہ مشکل اپنا ٹائم گزار رہا ہے، ہم دیکھ رہے ہیں کہ پوری دنیا میں جو حالات ہو رہے ہیں۔ اس لیے میں یہ سمجھتا ہوں کہ ایک سیاسی چینج آئے گا، کیونکہ اگر یہ سیاسی چینج نہ آیا تو لوگ جو ہیں وہ اب فیڈ اپ ہیں، لوگ اب ایکسیپٹ نہیں کرتے یہ جو پرانے سٹائل کی جو سیاست ہے کہ بات آپ ایک کریں، بعد میں جب آپ کو پاور ملے تو وہ آپ کچھ اور کریں۔ تو یقیناً کوئی نہ کوئی چینج آنا ہے، نہیں تو سیاستدانوں کے لیے ہی مشکل ہو جائے گا،
1: سیاستدانوں کے لیے مشکل ہو جائے گا سکندر۔ لیکن ایک مضبوط وائس بھی تو ہونی چاہیے، ایک لیڈر کا قد کاٹ، جس طرح اس میں کوئی شک نہیں ہے، میتے کا قد کاٹ ہے، لاس لوکے کا قد کاٹ ہے، اور بھی کوئی لیڈر ہوں گے جن کا قد کاٹ ہوگا، لیکن نئی قیادت جو ہے وہ کھل کر سامنے نہیں آ رہی، کوئی لیڈر اتنا نہیں ہے جو اتنا پاپولر ہو۔
7: نہیں دیکھیں، اصل میں بات ہی یہ ہے کہ آپ کو پتا ہے لاس لوکے جو ہے وہ ویسے ہی اس کی پارٹی ختم ہونے لگی تھی، اوپر سے قسمت ہے نا کہ ٹرمپ نے گرین لینڈ کا وہ کٹا کھول دیا، اس سے ہوا یہ کہ یہ فارن منسٹر تھا تو اس کے یہ پھر مین ہو گیا، یہ امریکہ گیا تو اس کے بعد پھر جو ہے پارٹی زندہ ہو گئی، اور آپ دیکھیں کہ اس وقت جو پرانی پارٹیز ہیں وہی جو ہے لاس لوکے ہی وہ تھا جو یہ ڈیسائیڈ کر رہا تھا کہ کون سی حکومت بنے، اسی طرح آپ دیکھیں کہ میرے فرق اس نے اب تیسری بار بن گئی ہے۔ تو یہ پرانے سیاستدان جو ہے ان کا آپ دیکھیں کہ ان میں ہوتا یہ ہے کہ ان کے پاس ساری جو اسٹیبلشمنٹ ہوتی ہے، ساری جو امپلس ورک ہوتی ہے وہ ان کے سروس میں ہوتی ہے، پھر ان کے پاس بہت پیسہ ہوتا ہے جس سے یہ کیمپین کرتے ہیں، لوگوں کے سامنے آتے ہیں، پھر تیسرا میڈیا ایکسس ان کے پاس ہوتا ہے جس وجہ سے جو ہے لوگوں کو یہ دوسرا آپشن نہیں دیتے۔ میں آپ کو ایک بڑی مزے کی ایک بات بتاتا ہوں، اس وقت ڈنمارک کی جو پاپولیشن ہے اس میں سے صرف 2% ان اسٹیبلش پارٹیز کے ممبرز ہیں، اندازہ لگائیں صرف 2%۔ تو اس فگر کو اگر آپ مد نظر رکھیں تو اس کا مطلب یہ ہے کہ ان کے زیادہ تو ان کے فالوورز نہیں ہیں،
8: ज्यादा लोग तो इन्हें फिर पसंद नहीं करते, ज्यादा इनके साथ एंगेज नहीं कर रहे, लेकिन जब इलेक्शन होते हैं तो यही पार्टीज होती हैं जिनको आप वोट दे सकते हैं। तो इसका मतलब ये हुआ कि फिर जो लोग हैं वो फिर इन्हीं पार्टीज में से किसी पार्टी को वोट देती है, और इसीलिए ये पार्टी जो जो जो हुकूमत है और ये जो पार्टीज हैं, ये कोशिश इनकी यही होती है जो मेरा ख्याल है कि नई पार्टीज जो है वो ना आए, क्योंकि नई पार्टीज आएंगी तो फिर जब इलेक्शन होंगे तो फिर जो वोटर है वो उनको वोट दे सकता है, नई पार्टीज को इनको जरूरी नहीं है देना। तो इनकी कोशिश यही होती है कि किसी तरीके से जो है नई पार्टीज जो है वो ना आए ताकि यही लोग रहें। अभी पिछले दिनों में फिर अख्यास को फेलपिक ने एक बयान दिया है जिसमें उन्होंने ये कहा है कि हम चाहते हैं कि ये जो 20,000 सिग्नेचर है ना पार्टी बनाने के लिए, इसको 20,000 से 50,000 कर दिया जाए। जबकि देखा जाए कि इस वक्त 20,000 तो कहने को है कि वैसे जब आपने देने हो तो 40,000 बनते हैं, क्योंकि अगर अमराधा साहब आपने अगर एक देना है तो फिर आप पहले जाके अपने मीडिया डी इस्तेमाल करके आप एक बार साइन करेंगे, फिर 7 दिन गुजरेंगे, फिर आप दोबारा जाके मीडिया डी से साइन करेंगे, फिर आपका एक साइन बनता है। इस तरह तो इसका मतलब ये है कि
1: ठीक है आईन में जो कुछ लिखा हुआ है, लेकिन फिर जमहूरियत कहाँ गई?
8: जमहूरियत जो है यही बात है कि जमहूरियत इस वक्त बड़ी एक चैलेंजिंग फेस से गुजर रही है। यहाँ पे सियासत जो है वो प्रोफेशनलाइज हो गई है बहुत ज्यादा, और ये इशू है बहुत बड़ा, और ये आगे भी इशू बनेगा, और इसीलिए बहुत सारी ऐसी आप समझ लें कि लोकल्स और लोग जो है वो सामने आ रहे हैं, ऐसी मूवमेंट सामने आ रही है जो ये कह रही है कि जमहूरियत जो है इट्स अंडर प्रेशर इन डेनमार्क। और जिस तरह की कई साल पहले जमहूरियत एक अच्छी तरफ जा रही थी, एक बेहतरी की तरफ जा रही थी, अब कुछ सालों से जमहूरियत जो है वो रिवर्स में जा रही है।
1: जमहूरियत बड़ा अच्छा फिक्र आपने कहा कि जमहूरियत रिवर्स में जा रही है, तो सिकंदर इसी तरह बाकी हमारी जो लोकल खबरें होती हैं, लोकल बातचीत चलती रहती है, पाकिस्तानी गैर मुल्की अपना अपना इजमा करते रहते हैं, लेकिन बहुत सारे लोग डेमोस्ट्रेशन भी करते हैं, बहुत सारे लोग अपने हकूक के लिए फाइट भी करते हैं, तो क्या हमारी कम्यूनिटीज सिर्फ बंद कमरों के अंदर या जहाँ मौका मिल जाए वहाँ बात करते हैं, क्या उनको जमहूरी हक मांगना हो? अब जिस तरह सियासी पार्टियों में जो लोग हैं वो अपनी पार्टियों के सामने कोई इत्तेजाज नहीं कर सकते, ये कानून इजाजत नहीं देता?
8: कानून तो इजाजत देता है, और वेरी ऑनेस्टली मुझे नहीं पता कि वो अपनी अंदरून लाइंस में पार्टीज के अंदर वो क्या बात करते हैं कि क्या सिलसिले चल रहे हैं। अलबत्ता मैं ये देख रहा हूँ कि जो हमारी पब्लिक डिबेट है, जो हमारे कौमी अखबारात हैं, जो टीवी हैं, उसमें तो अनफॉर्चुनेटली हमारी जो नुमाइंदगी बहुत कम है। अब आप देखें कि मैंने भी पिछले 1 महीने में कुछ 3-4 कौमी अखबार में मैंने कॉलम लिखे होंगे, तो मैं इस चीज को जरूर मिस करता हूँ कि हमारी और आवाजें जो हैं, खा वो डेनिश तुर्की पाकिस्तानी अरबी कोई भी हो, तो सियासत में इन्वॉल्व है, वो कॉलम लिखा करें, वो पॉलिटिकल डिबेट में इस तरह हिस्सा लिया करें। ये सोशल मीडिया पे एक पोस्ट लगा देना ये भी ठीक है, लेकिन ये है कि जहाँ पे डिबेट हो रही है, जहाँ पे फैसले किए जाते हैं, जहाँ पे एस्टेब्लिशमेंट पार्टी है, उस जगह पे आप लिखें, उधर आप अपनी आवाज को करें। मैंने अभी एक कॉलम लिखा था पिछले दिनों जिसमें मैंने ये लिखा था कि हम इस बार जो सबसे बड़ा जो लूजर है ना इस इलेक्शन में वो हम मुसलमान हैं, माइनॉरिटीज हैं, और उसमें मैंने ये उसके बाकायदा तमीज बांधी इस बात की, मैंने बाकायदा इसको अपने एनालिसिस दिए उसमें, तो मैंने उसमें ये लिखा, एक फिक्रा लिखा, मैंने कहा कि इशू हमारा अब ये हो गया है कि हम लोग जो हैं जहाँ पे हमें लिखना चाहिए बोलना चाहिए वहाँ पे हमारी आवाज़ है ही नहीं। अब हमारे जितने भी ये साथी हैं डिफरेंट पार्टीज में, ये अगर लिखें, ये अगर कॉलम लिखें, ये मीडिया में आए, अपनी आवाज़ उठाएं, तो फिर ही प्रेशर आप बिल्ड करते हैं ना, वैसे तो आप प्रेशर नहीं बिल्ड कर सकते। तो मेरी उसमें मैंने कॉलम में इस पे पूरी तफसीलन मैंने लिखा है कि क्यों मैं समझता हूँ कि हम जो मुसलमान हैं हम सबसे बड़े लूजर हैं इस इलेक्शन में, और उस हारने की रीजन भी हम खुद हैं। उसमें फिर मैंने कहा ये लिखा है कि क्यों हम रीजन है। मैं अपने जो जितने भी सामाईन है उन सबको मैं ये कहूंगा कि वो जरूर मेरा कॉलम पढ़े जिसमें मैं अपनी वो एनालिसिस देता हूँ कि हम हमारी अपनी गलती क्यों है कि हम ये इलेक्शन हारे।
1: लेकिन सिकंदर ये बहस भी शुरू हो जाती है कि आप इतने कॉलम लिखते क्यों हैं। आप मुझे बताएं, अगर मैं आपसे सवाल करूं कि जो बैकग्राउंड के मुसलमान हैं या अपना गैर मुल्की हैं, वो कितने लोग हैं जो सियासत में हैं तो कॉलम लिखते हैं, कितने आप पढ़ते रहते हैं उनके, कोई तादाद है इस तरह की?
8: मैंने तो आज तक नहीं देखा किसी का।
1: तो लेकिन ये सुनने में आया, मैं किसी ने कहा जी कॉलम लिखने से क्या होता है,
8: ये तो मेरे ख्याल से कुछ जाहिल बंदा ही कह सकता है कि कॉलम लिखने से क्या होता है। जहाँ पे डिबेट हो रही है, जहाँ पे आप ओपिनियन मेकिंग करते हैं, वो आप अपने घर में बैठ के कमरे में तो नहीं ना करते, वो आप पब्लिक डिबेट में ही करते हैं, ऑफलाइन डिबेट में ही करते हैं। तो ये जिसने भी आपको कहा है वो मैं समझता हूँ कि वो सियासी तौर पे मुकम्मल तौर पे वो अभी एबीसी कभी नहीं उनको पता होगा, क्योंकि कॉलम लिखने से ही टीवी में आने से ही आपका आपकी जो एक आवाज है वो सुनी जाती है, आप ओपिनियन मेकिंग करते हैं, आप एक नैरेटिव बिल्ड करते हैं, वो तब होगी तब आप क्या कहते हैं अपने अपने इंटरेस्ट के लिए आप काम कर सकते होंगे। बहुत जरूरी होता है
1: जहां पे जिस तरह देखे ना आप कॉलम लिखते हैं, अभी हम देखते रहते हैं कि पाकिस्तान के जो सफीर हैं वो भी जो है वो लिखते रहते हैं, मुलाकातें करते हैं, लोगों से मिलते हैं, इंडस्ट्री से मिलते हैं, तो एक्टिव रोल अदा करते हैं। आप क्या कहेंगे उनके मुतालिक?
8: देखिए मैं ये कहूंगा कि हमारे जो सफीर मोहतरम है अम्बेसडर शुएब सरवर साहब, मैं ये जरूर कहूंगा कि मैंने भी कई अम्बेसडर्स देख चुका हूँ, बड़े अच्छे से अम्बेसडर आए हैं हमारे डेनमार्क में, लेकिन इन जैसा ना कभी आया है और मेरा नहीं ख्याल कि इन जैसा कभी आएगा। देखिए इनकी जो ओपन डोर पॉलिसी है कम्युनिटी के हवाले से, मैं समझता हूँ वो एक बिल्कुल बेमिसाल है। आज तक मैंने नहीं देखा कि किसी एम्बेसडर ने इस तरीके से कम्युनिटी के साथ एंगेज किया हो और इस तरीके से अपनी ओपन डोर पॉलिसी रखी हो कि किसी को कोई मसला हो, किसी को कोई इशू हो, तो वो एम्बेसडर साहब से डायरेक्ट जो है राबता कर सकता है। मुझे पता है कि हमारे जो बड़े जो मोहतरम पर्सनैलिटीज हैं इस कम्युनिटी की, उन सब का अच्छा रबता है, वो सब के साथ एंगेज करते हैं। और आप देखें कि अभी पिछले दिनों मैं खुद तो वहां नहीं था, लेकिन मैंने देखा कि वहां पे एल्बस लोन में कोई मीना बाजार या कोई इस तरह का कोई सिलसिला था, कोई कल्चरल प्रोग्राम, उसमें एम्बेसडर साहब जो है हमारे पाकिस्तानी जो एम्बेसी है, उन्होंने 14 मुल्कों के एम्बेसडर जो है उनको एक प्लेटफॉर्म पे वहां पे लेके आए, हमारा कल्चर दिखाया। तो मैं ये समझता हूँ कि इसके अलावा मुझे पता है कि वो यहाँ की हुकूमत के साथ, यहाँ के इनके सिलसिले जो है बड़े अच्छे कर रहे हैं, वो बड़ी अच्छी नुमाइंदगी कर रहे हैं और पाकिस्तान और डेनमार्क के टाइज को वो बहुत बेहतरीन तरीके से जो है आगे लेके चल रहे हैं। इसके बाद अब ये देखें कि मैं ये समझता हूँ कि इस वक्त जो काउंसलर सेक्शन है उसमें किसी का भी वास्ता पड़ेगा। मुझे पिछले दिन कोई कह रहा था कि उनकी जिस तरह की वहां पे सर्विस है, जिस तरीके से वो तावन करते हैं, कोई खुदा न खास्ता हो जाए मजबूरी, कोई खुदा न खास्ता कोई इशू ऐसा हो जाए, एमरजेंसी पड़ जाए, तो ये एम्बेसी फुल तावन करती है। मैं आपको बताता हूँ कि अभी अल्लाह पाक उनको जन्नतों में जगह ता फरमाई, अभी पीएचडी स्टूडेंट थे जो अल्लाह को प्यारे हुए हैं, फोत हो गए हैं, तो उनको पता चला, उसमें मुझसे किसी ने यहाँ पे रब्ता किया, मैं नाम नहीं लूंगा, किसी ने रब्ता किया मुझसे, कहा कि भाई ये हो गया वाकई, हम पैसे इकट्ठे कर रहे हैं तो एम्बेसी से हम रब्ता करना चाह रहे हैं कि वो भी हमारे साथ तावन करे। मैंने कहा ठीक है मैं उनसे बात करता हूँ। मैंने फोन किया और मैंने जो अली साहब हैं, अली सतार साहब जो काउंसलर हैं, उनसे मैंने कहा कि भाई यहाँ पे ये वाकया हो गया है। तो उन्होंने मुझे उसी वक्त उसी सेकंड में कहा, मुझे जिन्होंने आपको फोन किया मुझे उनका नंबर दें ताकि हम उनसे रब्ते में आए और हम पूरा तावन करेंगे। तो फिर आपके सामने बकाया अच्छे तरीके से, मतलब जो कम्युनिटी एक एक एक पाकिस्तानी के लिए, एक नौजवान के लिए जो इस मुश्किल टाइम से उनकी फैमिली जो गुजर रही थी, जो एक हादसा हुआ है उस पर जिस तरीके से उन्होंने फौरन रिएक्ट किया, कम्युनिटी का साथ दिया, मैं समझता हूँ ये एक अच्छा उनका एक अमल है, अच्छा एक उनका एक तरीका है। तो इसलिए मैं ये समझता हूँ कि ये कम्युनिटी जो है इन्हें बहुत ही इस चीज का ख्याल रखना चाहिए के एम्बेसी और एम्बेसडर साहब जो हैं वो बहुत एक अच्छा काम कर रहे हैं और उस काम में इनको हमेशा हम सब को साथ देना चाहिए।
1: सिकंदर ये बात तो बिल्कुल पॉजिटिव है कि एम्बेसी का अमला हर किसी से तावन करता है, और आपने भी बताया, उबैदुर रहमान कुरैशी साहब ने भी ये बताया। सिकंदर आप बात कर रहे थे तो आपने देखा कि पिछले दिनों एक प्रोग्राम हो रहा था, कुछ तंजीमात भी वहाँ मौजूद थी, उस पर जो है सफीर मोहतरम के मतलब भी बात की गई, उसके बाद एक इश्तहार भी हमारी नजरों से गुजरा। तो एज ए पॉलिटिशियन आप भी चूंकि लोकल हैं, आप क्या कहेंगे?
8: जी राजा साहब मेरे नजरों से भी वो गुजरा है और मैं समझता हूँ वो बड़ी एक शर्मनाक एक आर्टिकल था जो लगा है। और मैंने जब पहले देखा है तो मुझे यकीन नहीं आया कि हमारी जो यहाँ की इतनी सारी जो सियासी तंजीमें हैं उन्होंने इस तरह का कोई बयान दिया हो, ये मैं इस चीज को मान रहा नहीं था। उसके बाद मेरी जो मियां मंशा साहब हैं उनसे भी बात हुई, उन्होंने भी मुझे फिर यही बात बताई कि जिस तरीके से इस चीज को पेश किया जा रहा था ऐसी हरगिज बात नहीं थी, वो امبیسی صاحب کے ساتھ بڑے اچھے تعلقات ہیں, امبیسی کے ساتھ بڑے اچھے تعلقات ہیں, تو یہ کوئی سپن دیا جا رہا تھا. تو پھر میں نے بعد میں دیکھا کہ آپ نے بھی جو ڈفرینٹ صدور ہیں, جو ڈفرینٹ صدر ہیں ان کے پارٹیز کے, ان سے آپ بات کر رہے ہیں اور سبھی اس چیز کو ڈینائی کر رہے ہیں کہ ہم نے تو بالکل ایسا بائیکاٹ کا, امبیسی کا تو کوئی بات ہم نے کی نہیں ہے اور نہ ہی ہم اس چیز کو مانتے ہیں. جو کہ میں سمجھتا ہوں بڑی اچھی بات ہے کہ ان سب نے اس جعلی خبر کو یا نقلی خبر کو یا آپ سمجھ رہے ہیں کہ جو کسی نے جو شیطانگی کی ہے اس چیز کو جو ہے انہوں نے سب نے ڈینائی کیا. اور میں یہ ضرور کہوں گا کہ یہ ایک بہت بڑا کرائم بھی ہوتا ہے, کیونکہ اب اگر جن تنظیموں کے نام لکھے ہوئے تھے ان سب نے اگر بعد میں یہ کہا کہ ہم نے یہ نہیں لگوایا آرٹیکل اور ہم نے اس میڈیا میں اور ہم اس کو کنڈیم کرتے ہیں, تو پھر میں سمجھ یہ ہر بات اچھی بات ہے, یہی توقعات تھی میری ان سے. لیکن پھر میرا خیال یہ ہے کہ ان سب کو جن تنظیموں کے وہاں نام لکھے ہوئے تھے ان سب کو اس میڈیا سے رابطہ کرنا چاہیے اور اس میڈیا سے کہنا چاہیے کہ آپ نے ہماری تنظیموں کے نام کیوں لکھے ہیں. اور وہ میڈیا جو ہے وہ بعد میں, جسے ہم ڈینش میں پریکٹیل سے کہتے ہیں, کہ وہ بعد میں دوبارہ آرٹیکل چھاپیں کہ یہ آرٹیکل جو تھا اس میں فیکٹس غلط تھے, ان تنظیموں نے یہ نہیں کہا, کیونکہ نہیں تو یہ سائبر کرائم بنتا ہے, یہ ڈینش لا کے مطابق بھی کرائم بنتا ہے اور یقیناً یہ پاکستانی قانون کے تحت بھی ایک کرائم بنتا ہے. تو میں سمجھتا ہوں کہ جتنے بھی تنظیمیں ہیں ان کے جو صدر ہیں جنہوں نے آپ کے ریڈیو پہ بعد میں کہا ہے کہ ہمیں تو نہیں پتا یہ کس طرح لگا ہے اور ہم اس کو کنڈیم کرتے ہیں, انہیں اس میڈیا سے رابطہ کر کے کہنا چاہیے کہ آپ بتائیں یہ کس نے لگوایا ہے, آپ نے ہمارا نام استعمال کیا ہے تو یہ کس نے لگوایا ہے, اور آپ اس کی پریکٹیکل سے کریں, آپ دوبارہ آرٹیکل بنائیں جس میں آپ لکھیں کہ یہ آرٹیکل غلط تھا, اس میں فیکٹس غلط تھے, اور اگر وہ یہ نہیں کرتے تو پھر ان کے خلاف پرچہ کریں. کیونکہ یہ بہت بڑی بات ہے کہ آپ کسی تنظیموں کے نام لے کے یہ کہہ دیں کہ ان سب کہہ رہے ہیں کہ پاکستانی امبیسی کا بائیکاٹ کیا جائے. اگر یہ بات نہیں ہوئی, جو کہ میں سمجھ رہا ہوں کہ آپ کے ریڈیو پہ آ کے سب نے بعد میں کہا ہے کہ یہ بات ایسی نہیں ہے, تو پھر ان کو اس میڈیا سے رابطہ کر کے کہنا چاہیے بتائیں یہ آپ نے کیوں لگائی ہے, کس نے لگوائی ہے خبر, اگر آپ لوگ ہم نے خود نہیں لگوائی. تو میں سمجھتا ہوں کہ یہ ایسے چند لوگ ہیں یا لوگ ہوتے ہوں گے جو ایک غلط فہمی کریٹ کرنے کی کوشش کر رہے ہیں یا ایک کسی ایجنڈے کے تحت کام کر رہے ہیں, آئی ڈونٹ نو. لیکن میں نے وہ خبر بالکل دیکھی ہے اور مجھے بڑی خوشی ہوئی ہے کہ جتنے بھی تنظیمیں ہیں ان سب نے تقریباً جو میں نے دیکھا ہے ان سب نے کہا کہ یہ جھوٹی خبر ہے, غلط خبر ہے, ہم نے ایسی بات نہیں کی. ہاں میرا مشورہ ایک بار پھر دہراتا ہوں, یہی ہوگا کہ وہ اس میڈیا سے آپ رابطہ کریں, ان سے کہیں کہ آپ کس نے یہ لگوائی ہے, اگر ہم آپ لوگوں نے ہمارے نام لکھے ہیں تو کس نے لگوائی ہے خبر, ہم نے تو نہیں لگوائی, اور وہ اس کو صحیح کریں, بغیر سے کریں, اور اگر وہ نہیں کرتے تو ان کے اوپر یہ کرائم بنتا ہے, یہ سائبر کرائم بنتا ہے.
1: سکندر آخر میں آپ کیا کہیں گے کہ چونکہ الیکشن تو ختم ہو گئے, الیکشن کے بعد آپ اس دن سے ایکٹیو رہے, آپ نے ایکٹیو رول ادا کرتے ہیں, سٹی کونسل میں بھی کرتے ہیں, کالم بھی لکھتے ہیں اور بالکل ہر وقت سیاست کے ساتھ جو ہے وہ ٹچ بھی رہتے ہیں, اپنا کام بھی آپ کرتے رہتے ہیں, بہت سارے مسائل بھی آتے جاتے رہتے ہیں, تو ان ساری چیزوں کو آپ مینج کر لیتے ہیں, تو سب کو مینج کرنا چاہیے, کوئی سیاست میں جانا کوئی وہ کیا سمجھتے ہیں کہ کوئی مذاق تو نہیں ہے, کوئی کھیل تو نہیں ہے کہ بس میں نے پارٹی چلا گیا, میں نے ممبرشپ لے لی, جیت گیا, مجھے سیٹ مل گئی, میرا ایک نام بن گیا, تو یہ سیاست تو نہیں ہے.
8: نہیں, میرا خیال سے سیاست جو ہے وہ آپ کو ایسی کرنی چاہیے کہ پتہ چلے کہ آپ کے ووٹرز کو کہ آپ اگر ان سے ووٹ لیے ہیں, انہوں نے آپ کو ووٹ دیے ہیں, تو پھر آپ نے ان کی نمائندگی بھی کی ہے. میں اس چیز کو, میں سچی بات ہے بڑے اسٹرانگ لفظ یوز کروں گا, میں تو اس کو منافقت سمجھتا ہوں کہ اگر آپ کسی ایک گروپ کے ووٹ لیں لیکن بعد میں آپ جا کے ان کی نمائندگی نہ کریں, یہ تو منافقت ہوئی. تو میں تو سمجھتا ہوں کہ جن کے آپ ووٹ لے رہے ہیں, جن سے آپ ووٹ لے رہے ہیں, تو پھر آپ, یہ ضروری نہیں ہے کہ آپ جو وعدے کریں وہ پورے ہو جائیں, کیونکہ سیاست میں یہ اٹس ناٹ, یہ گارنٹی تو نہیں ہوتی اس بات کی, لیکن یہ ضرور ہے کہ جن کے آپ ووٹ لے رہے ہیں ان کے لیے پھر آپ نمائندگی بھی کریں, ان کے لیے فائٹ بھی کریں. یہ میں سمجھتا ہوں کہ یہ ایک بیسک اصول ہونا چاہیے سیاست دانوں کا, سیاست میں آنے کا, کہ اگر آپ کسی سے ووٹ لے رہے ہیں تو ان کی نمائندگی بھی کریں. یہ میں سمجھتا ہوں غلط بات ہے کہ آپ ووٹ ایک اسپیسیفک گروپ کے لیں, بعد میں جا کے اب کسی اور کی نمائندگی کریں.
1: سکندر آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم دیا. آخر میں آپ کو ڈینش میں میسج دینا چاہیں.
8: یہی وہ تو فارم فارم چھو دے دے وہ فارم تین پانچ فارم چھو دے دے وہ
9: du har kan skabe indflydelse. Spørgsmålet er det evige spørgsmål. Er det dig, der vil sørge for at forme dine børns fremtid, eller overlader du det til andre? Jeg tror på det første. Man skal selv være med til at forme sine børns fremtid. Man skal selv være med til at aktivt deltage i det samfund, man lever i. Det her, det er vores land. Jeg elsker Danmark. Danmark er mit land. Jeg har rødder i Pakistan. Jeg har en kærlighed til Pakistan. Jeg er født i Danmark. Danmark er mit land. Det her, jeg bor. Det her, jeg har min hverdag. Og hvis ikke jeg deltager i demokratiet, hvis ikke jeg deltager i beslutningsprocesserne, hvis ikke jeg deltager, og jeg behøver ikke at være enig. Vi kan godt have forskellige holdninger. Vi kan godt være uenige. Det er det, der er det smukke med demokratiet. At argumenterne mødes, og de brydes, og deraf kommer der så løsninger. Det er demokratiet, og det er sådan, det fungerer. Så det er vigtigt, at man deltager. Det er vigtigt, at man gør sin indflydelse gældende. Det må være mit budskab til de unge. Det må være mit budskab til alle derude. Husk at deltage. Husk at deltage. Husk at deltage. Tak for ordet.
1: Sikandar, aapka bahut shukriya. Aapne kimti time hamare saath share kiya. Samana Azreen, ye the Malik Sikandar Siddiq, jo ke Free Corona Party ke chairman hai. और उन्होंने जो कुछ कहा आपने भी सुना, ये लाइव प्रोग्राम में होता है, सब कुछ चला जाता है, तो हमारा किसी से मुतफिक होना जरूर नहीं। अगर आप कोई बात करना चाहें, अपनी राय देना चाहें, तो आपके लिए आपकी आवाज़ का टाइम हाजिर है।
6: सामईन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज़ के साथ आपकी खिदमत में हाजिर।

ساز دل جب صدا نہیں دیتا کوئی نغمہ مزا نہیں دیتا.

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आवाज।

आवाज दिल की, म्यूजिक की, सोच की और आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आवाज, आपकी आवाज।

दिल की, म्यूजिक की, सोच की और आपकी आवाज, आपकी आवाज।